0: आयो। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन निर्देशन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। नयाँ ग्यास सिलिण्डर बिक्री वितरण नगर्न निगमको आग्रह। सिलिण्डर कहाँ हराए, खाली सिलिण्डर बोकेर सिंहदरबार अगाडि विद्यार्थीको प्रदर्शन लगायत यससँग जोड़िएका खबर हुने। छ महिनादेखिको ग्यास संकट, शक्तिशाली सरकार, निरीह मन्त्री शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: जमीन मुनि सब डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षकमा खबर छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्र विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भोटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। भोटेकोशी बाढ़ीमा हराएका 40 वर्षीय छोरा विकास बाबु अधिकारीलाई खोज्दै पूर्ण प्रसाद भौतारिएका 15 दिन बितिसक्यो। चीनसँगको सीमा नाकामा पर्ने रसुवाको टिमुरे प्रहरी चौकीमा खटिएका प्रहरी अबलदार विकास 10 पदौमा आएको बाढ़ीपछि बेपत्ता भएका थिए। चितुवन भरतपुरका पुण्य प्रसाद तेसेथा छोराको खोजीमा चितुवन धादिङ तनहुदेखि पोखरासम्म धाइसकेका छन्। सरकारी अड्डा अस्पतालदेखि प्रहरी कार्यालयसम्म उनी दौड़िएका दौड़ै छन्। कतैबाट खबर नआएपछि पूर्ण प्रसादले एक साता अघि चितुवन उद्योग संघ परिसरमा डीएनए जाँचका लागि रगत दिएका छन्। उनी भन्छन् सास पाउने आस त मरिसक्यो, लास पाइयो भने सद्गत गर्न मिल्थ्यो। उनले भनेका छन् भरतपुर तोरी खेतका कृष्णबहादुर नेपालीको अवस्था पनि उस्तै छ। रसोमा सवारी चालकको काम गर्ने उनका छोरा बाढ़ीपछि सम्पर्क विहीन छन्। छोराको खोजीमा कृष्णबहादुर नवलपुर र धादिङ पुगे। चितवनमा धेरै सब भेटिएको खबर सुनेर फेरि भरतपुर फर्किए तर छोरा भने भेटाउन सकेनन्। चाप बढ़ेपछि भारतबाट 19 र चीनबाट 4 जना डीएनए विज्ञ आएर सघाइरहेका छन् भने कोरियाको 44 सदस्य विपद प्रति कार्य टोलीले पनि सहयोग गरिरहेको जनाइएको छ। त्यस्तै एआईले खोज्दै सम्भावित म्याच उपशीर्षकमा यसैसँग खबर छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्यूटर भिजन र डीप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेस ट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसको अनुहार पहिचान गरी सही व्यक्तिसँग जोड्ने यो आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिले हजारौं शव मध्येबाट सम्भावित 5 वा 10 वटा विकल्प देखाउने र त्यसपछि परिवार सदस्य आफैले हेरेर पहिचान गर्नुपर्नेछ। जमीन मुनि शव डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: भोटेकोशी विपदको 2 साता अझै 5000 भन्दा बढ़ी बेपत्ता शीर्षकमा खबर छापिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोले 2 साता बितिसक्दा पनि प्रभावित क्षेत्रमा खोजी उद्धार र राहतको काम चुनौतीपूर्ण बनेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण हालसम्म 1367 जनाको शव फेला परेको छ भने 5132 जना नागरिक सम्पर्कविहीन छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क तथा यातायात संचालन, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
1: गत भदौमा भएको जेएनजी आन्दोलनका 2 दिनले राज्यको शक्ति, सुरक्षा संयन्त्रको भूमिका र राजनीतिक नेतृत्वको जवाफदेहिता बारे गम्भीर प्रश्न छाडेका छन्। 23 भदौमा शुरू भएको प्रदर्शनले राजनीतिक संकट निम्टाए। त्यसको भोलिपल्ट पनि देशका प्रमुख सरकारी तथा संवैधानिक संरचनामाथि आगजनी, तोड़फोड़ र लुटपाट भयो। प्रधानमन्त्री निवासदेखि संसद, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन एकै दिनमा ध्वस्त भए। सिंहदरबार जलाउन गएका थिए 2600 मानिस उपशीर्षकमा यो खबर छ। आयोगका लागि भोलिपल्ट हिंसा अर्कै घटना थियो। 23 भदौको प्रदर्शन र 24 भदौको आगजनी तथा लुटपाटलाई एउटै घटनाका रूपमा बुझ्न नहुने बताइएको छ। 24 भदौका घटनामा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड़ र लुटपाट फौजदारी अपराधका रूपमा स्वीकारिएको छ भने त्यसको अनुसन्धान र अभियोजन आयोगको कार्यदेशभन्दा बाहिर पर्ने समेत बताइएको छ। त्यस्तै कहाँ चुकियो सुरक्षा संयन्त्र उपशीर्षकमा यसैसँग खबर छ। अब त्यो काम सरकार अनुसन्धान गर्ने निकायको। राज्यका सबै सुरक्षा घेरा कसरी तोडिए? 24 भदौमा प्रधानमन्त्री निवास, बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र राष्ट्रपति भवन जस्ता राज्यका सबैभन्दा संवेदनशील संरचना समेत भीड़ले कब्जामा लिएको थियो, जबकि तीमध्ये अधिकांश संरचनाको सुरक्षा कमाण्ड नेपाली सेनाको हातमा थियो। आयोगले नेपाली सेनाका 4 अधिकारीमाथि विभागीय कार्यवाही सिफारिश गरेको छ। राष्ट्रपति बटालियनका सुरक्षा कमाण्डर सहायक रथी मनोज बैद्वारमाथि राष्ट्रपतिको कार्यालयको ढोका खोलेर उपद्रवकारीलाई प्रवेश गर्न दिएको र आवश्यक बल प्रयोग नगरेको आरोप लागेको छ। बालुवाटार सिंहदरबार र संघीय संसद भवनका सुरक्षा कमाण्डरहरू क्रमशः प्रमुख सेनानी दिवाकर खड्का, प्रमुख सेनानी गणेश खड्का र सेनानी सन्तोष ढुंगेलमाथि समेत सुरक्षा दिन असफल भएको भन्दै विभागीय कार्यवाही सिफारिश गरिएको छ। राज्यको संरचना जलाउन को को गएका थिए, लामी अनुसूची सहित प्रतिवेदन दिएका छौं। एक क्लिक गर्दा ती व्यक्तिको विवरण खुल्छ, अनुसन्धान गरी उनीहरूको संलग्नता भए नभएको पुष्टि हुन्छ। जासुस आयोगका अध्यक्ष गौरी बहादुर कार्कीको भनाई छ। त्यस्तै कहाँ कति पुगेका थिए भनेर डाटा पनि यहाँ दिएको छ। संसद भवनमा 22,496, सिंहदरबारमा 2,692, सर्वोच्च अदालतमा 1,417, शीतल निवासमा 2,644 लगायतको तथ्याङ्क जाँचबुझ आयोगले दिएको छ। 24 भदौको विध्वंस, सड़कमा थिए पौने 2,00,000 प्रदर्शनकारी, शीर्षकमा यो खबर छ।

0: डिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भदौ एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गते भएको विध्वंसात्मक घटनाका कारण नेपाल कम्तीमा 25 वर्ष पछाडि धकेलिएको दावी गरेका छन्। यता नेपाली कंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूले पाउने दावी गरेका छन्। बीपी कोइरालाको 113 जन्म जयन्तीका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका हुन्।
3: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलको संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै थिए। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उनकै दल नेकपाका सांसदहरू असन्तुष्ट बनेका हुन्।
2: मध्य प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास शुरू भएको छ। आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना अलपत्र राख्ने र असारमा आएर बजेट सक्नकै लागि धमाधम काम गर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले यस वर्ष आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नीति लिएको छ।
3: पहिरोले जोखिमपूर्ण बनाएको पृथ्वी राजमार्गको कृष्णवीर खण्डलाई गोर्खाको गण्डकी गाउँपालिकाले 19 किलोमिटर सुरक्षित विकल्प दिनुभएको छ। सो राजमार्गको फिस्लिङ मोटरबेल पुल तरेर गण्डकी गाउँपालिकाको गढ़ाई, ज्यामिरघाट, ग्यापचोक, सिउरेनीटार हुँदै पुनः राजमार्गको बेनीघाट निस्कने गरी विकल्प दिन लागेको हो।
2: भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढ़ीपछि 311 जना विदेशी पर्यटकको उद्धार गरिएको छ। पर्यटन विभागका अनुसार 15 दिनसम्म 13 देशका 311 जना विदेशी पर्यटकको उद्धार गरिएको हो।
3: भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई विभिन्न जिल्लाका होर्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई उनीहरूका आवश्यकता र प्राथमिकताका आधारमा अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण थालेको छ।
2: नेपाल वायुसेवा निगमले हालै आएको बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेशनबाट बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क 1 महीनाका लागि पूर्ण रूपमा छूट गर्ने जनाएको हो।
3: अब शेयर बजार लगातार 4 कारोबार दिन बढ़ेको शेयर बजार बुधबार भने घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 15.43 अंक अर्थात 0.60% घटेर 2545.40 अंकमा छरेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: अब विदेशका खबर अमेरिकाले 5 इरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव झन चर्किएको छ अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा आक्रमण गरेको इरानले पछिल्ला 2 दिनमा अमेरिकी युद्धपोतलाई 2 पटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डर सेन्ट कमले जनाएको छ
8: अब खेल र खेलाड़ीका खबर देशभरका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा एसियन पेन्स च्याम्पियन अन्तर विद्यालय अण्डर 18 छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता 2026 आज भदौ 25 गतेदेखि सञ्चालन हुने भएको छ
7: अब विचार तथा विश्लेषण जेएनजी आन्दोलनपछिको 1 वर्ष शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ जनताका विश्वासहरू एकाएक भत्किँदै गएको सरकारले मूल्यांकन गर्न सकेको छैन विगत भन्दा भिन्न हुने बताउँदा बताउँदै त्यो भन्दा भिन्न हुन नसकेको स्वीकार गर्न सरकार तयार छैन जान्नेलाई छान्ने नीति लिएको भनिएको सरकारले जान्नेलाई पाखा लगाएर सत्तापक्षका नेताहरूका नातेदारहरूकै छनौटलाई प्राथमिकता दिने गरेको देखिएको छ
8: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: अध्ययन शुरू, मृत्यु हुनेको संख्या 1369 पुग्यो। अभिभावक गुमाएका 102 बाल बालिका होल्डिङ सेन्टरमा
1: 2165 पर्ने सिलिण्डर 4000 बिक्री गर्दै व्यापारी, नारायणगढ़ हेटौड़ा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने।
0: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार। राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई।
1: बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने युको तयारी। दक्षिण कोरियामा विद्यालय हिंसाको दर उच्च बन्दै। हुती विद्रोही नियन्त्रित क्षेत्रमा 40 भन्दा बढ़ी हवाई आक्रमण।
0: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमानसँग खेल्दै। एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुने। नेपालमा पब्जी साउथ एसियन च्याम्पियनशीप हुने।
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपत्तिका बीच ग्यास सिलिण्डर बिक्री वितरणमा कालो बजारी बढ़दै गएको प्रसंग।
1: ग्यास अभावले चूलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी व्यापारीले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000 बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार मुख दर्शक बनेको छ। सिंगो देश भोटेकोशी बारीले निम्ति आएको महाविपत्तिको सामना गरिरहेका बेलामा 19 भदौमा आयल निगम समेतको मिलेमतोमा व्यवसायीहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाएर 2165.38 रूपियाँ पुर्याएका थिए। कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक सड़क मार्फत ग्यास ल्याउनु परेको व्यवसायहरूले बताउँदै आएका छन्। यता ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर 19 भदौमा निगमकै मिलोमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165.38 रूपियाँ तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति थप सहज मात्रै होइन, कालोबजारी पनि शुरू भएको छ। 16 भदौमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे जानकारी दिन जारी गरेको विज्ञप्तीमा एलपी ग्यासको हकमा उद्योगदेखि 50 किलोमिटरसम्मका लागि 2060 रूपियाँ प्रति सिलिण्डर मूल्य कायम गरिएको उल्लेख थियो। यसको अर्थ ग्यास उद्योगदेखि 50 किलोमिटर भन्दा टाढाका उपभोक्तालाई भने डुवानी लगायतका अनुसार मूल्य तोक्न निगमले स्वीकृति दिएको थियो। त्यसअघिका कुनै पनि विज्ञप्तीमा निगमले ग्यासको भाव 50 किलोमिटर भन्दा परको दूरीमा डुवानी लगायत लागत अनुसार निर्धारण हुने बारे केही उल्लेख गरिरहेको छैन। यसैबीच आयल निगमकै मिलिमत्वमा ग्यास व्यवसायहरूले 19 भदौदेखि लागू हुने गरी एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाएर 2165.38 रूपियाँ कायम गरेपछि निगम संचालक समितिको उद्योग अध्यक्ष उद्योग मन्त्रालयका सचिव रहने व्यवस्था भए पनि तर मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज नभएको प्रति मन्त्रीले गम्भीर ध्यानकर्षण जनाउनु भएको छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योग तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो।
3: हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनु, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्नु। उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ। कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
1: मन्त्री यादवले नेपालमा 2 भन्दा बढ़ी ग्यास उद्योग नचाहिने भन्दै हाल संचालनमा रहेका 58 ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने समेत बताउनुभयो।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा भोटेको सिबारीका कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। 5132 अझै बेपत्ता छन्। प्राधिकरणका अनुसार मृतकको संख्या जिल्लागत रूपमा चितवनमा सबभन्दा बढ़ी 363 जनाको शव त्यहाँ भेटिएको छ। बेपत्ता व्यक्तिको हकमा रसुवा जिल्लाबाट सबभन्दा बढ़ी अर्थात 1393 जना त्यहाँबाट बेपत्ता छन् र नुवाकोटबाट पनि ठूलो संख्यामा बेपत्ता रहेको पाइएको छ। विदेशी नागरिक समेत 907 जना बेपत्ता सूचीमा छन्। हालसम्म पहिचान भएका सबको संख्या भने 102 मात्रै छ। विभिन्न 19 अस्पतालमा हालसम्म कुल 333 जना बिरामीको उपचार भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ। 256 जना डिस्चार्ज भइसकेका छन्। 42 जना अझै उपचाररत छन् भने 31 जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ अनि उपचारको क्रममा 4 जनाको मृत्यु भएको छ। हाल कुल 34 होल्डिङ सेन्टरमा 3395 जना प्रभावितले आश्रय लिइरहेका छन्। रसुवा जिल्लाका 9 होल्डिङ सेन्टरमा 775 जना र नुवाकोट जिल्लाका 25 होल्डिङ सेन्टरमा 2620 जना बसिरहेका छन्। राष्ट्रिय बाल अधिकार परिषदद्वारा गरिएको एउटा अध्ययन अनुसार बाढ़ी प्रभावित क्षेत्रका 30 होल्डिङ सेन्टरमा 102 जना आमा बुबा गुमाएका बाल बालिकाको पहिचान गरिएको छ भने 439 जना परिवारबाट बिछोड़िएका बाल बालिकाहरूको पहिचान गरिएको छ। परिचय प्रमाणीकरण, परिवारको खोजी, पुनर्मिलन र केस व्यवस्थापनको काम भइरहेको पनि विपत्ति व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। यसैबीच भोटेकोशी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सृजित असहज परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाको बारेमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण, क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि पनि सर्वदलीय संसदीय विशेष समिति गठनको आवश्यकता औल्याउनु भयो।
4: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमापार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
0: हिजोको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेसको प्रमुख सचेतक वासना थापाले सरकारले उद्धार र पुनर्निर्माणको कामलाई अब अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। एमाले सांसद गणेश सिंह ठगुन्नाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनुपर्ने बताउनुभयो। रासोपा संसदीय दलका सचेतक क्रान्ति शिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैबीच शिक्षा मन्त्रालयले भने रसुवा, भोटीकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी
5: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग बालबालिकाहरूसँग भइसकेपछि त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ अब हामीले सिक्ने सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ। जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी शुरू भइसक्यो, हामी बाँचि नै सकेका छौँ। त्यसकारण अब हामीले सिक्ने सिकाउनेतर्फ लाला बालाहरूलाई पनि पढाउनुपर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकुसी बाढ़ी प्रभावितका लागि बालबालिकादेखि वृद्ध वृद्धासम्मको सहयोग जुट्दै
6: बाढ़ीमा अब बिचल्ली भयो देशै रोगो छ बाँचीको लागि मलमपट्टीको लागि हामी खुशी साथ चिरो कार्यालयमा दिन पर्छ भन्ने उसले आएको हो।
0: नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान, नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने, सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: प्याजको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानगढ़ी गाउँपालिका वडा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेको मुका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जपानिज इन्सेफलाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका 3 स्थानीय तहमा जेई विरूद्धको खोप अभियान सञ्चालन गर्न लागि हो। कैलालीमा असोज 1 गतेदेखि र झापामा असोज 5 गतेदेखि अभियान सञ्चालन हुनेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागि हो।
0: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर नागरिक दैनिकमा रसुवामा राहत पुर्याउने कठिन शीर्षकमा खबर छ। रसुवाका अधिकांश सड़क सञ्जाल बाढ़ीले बगाएपछि प्रभावित क्षेत्रमा राहत पुर्याउने कठिन देखिएको हो। जिल्ला सदरमुकाम धुन्चेको सरकारी भण्डारमा राहत थुप्रिए पनि त्यसभन्दा माथि लैजान हवाई बाहेक अर्को विकल्प नहुँदा प्रभावित ठाउँमा खाद्यान्न संकट पर्न सक्ने स्थानीय पालिकाका जनप्रतिनिधिहरूले बताउन थालेका छन्। निजामती विधेयक लोकसेवामा शीर्षकमा अर्को खबर छ। बहुचर्चित संघीय निजामती सेवा विधेयकलाई सरकारले लोकसेवा आयोगमा पठाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको मस्यौदालाई सरकारले बुधबार आयोगमा पठाएको बताउनुभयो। जसले जन्माए 28 सन्तान शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छ। इलाम नगरपालिका 5 बारबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्छीमायाले 14 छोरा र 14 छोरीलाई जन्म दिनुभयो। अहिले धनप्रसाद 94 वर्ष र बच्छीमाया 84 वर्षको हुनुहुन्छ। उहाँहरूले लौरो टेकेर हिडुल गरिरहनु भएकै छ। 15 वर्षको हुँदा पहिलो सन्तानको मुख हेर्नुभएकी बच्छीमायाले 2046 सालमा कान्छो सन्तानलाई जन्म दिनुभएको उल्लेख गरिएको छ। भित्रीपन्नामा बेग ठेक्न नसक्दा पक्की पुल पनि बगे शीर्षकमा खबर छापिएको छ भने बाढ़ी पीड़ित राहत अभियानमा त्रिचन्द्र महिला सञ्जाल शीर्षकमा अर्को खबर छापिएको छ। कान्तिपुर दैनिकमा जमीन मुनि शव डीएनए जाँचमा प्रविधि र जनशक्तिको अभाव शीर्षकमा गौरव पोखरेलले काठमाण्डुबाट, रमेश कुमार पौडेलले चितौन, नवीन पौडेलले नौलप्रासी र दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नारायणगढ़ हेटौडा सड़क विस्तारलाई ठेक्का आह्वान, मोगलिन आबू खैरिनीमा छिट्टै शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। नारायणगढ़ हेटौडा सड़क खण्ड विस्तारका लागि ठेक्का आह्वान गरिएको छ। हेटौडाको राप्ती पुलबाट चितौन भरतपुरको गोन्द्राङसम्म 70 किलोमिटर सड़क स्तरोन्नति गर्ने गरी ठेक्का खुलाइएको छ। प्याकेजमा मकवानपुर भित्र पर्ने 40 किलोमिटर खण्ड राखिएको छ पहिलो प्याकेज अन्तर्गत। अर्को खबर, उपत्यकामा ग्यास आउँछ कहाँ हराउँछ शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। ई कमर्समा नयाँ लहर, 10 मिनटमै डेलिभरी गर्ने क्विक कमर्सदेखि सोशल कमर्स बलियो बनाउनेसम्म शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर अभियान चलाइएको बारेमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै हुनुहुन्थ्यो। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उहाँकै दलका नेताका नेकपाका सांसदहरू समेत असन्तुष्ट बनेको उल्लेख गरिएको छ। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने शीर्षकमा अनिल गिरी लेख्नुहुन्छ। जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। नेपालले गत चैतमा पेश गरेको प्रस्तावका आधारमा हानि तथा क्षति सम्बोधन सम्बन्धी कोष एफआरएलडी को संरचना अन्तर्गत स्थापित बारबोडास कार्यान्वयन विधि अन्तर्गत उक्त रकम स्वीकृत भएको खबरमा उल्लेख गरिएको छ।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कागजी कम्पनी खड़ा गरी कमिशनको खेल शीर्षकमा खबर प्रकाशित छ। हिमालयन री इन्सुरेन्समा 3.82 करोड़ हिनामिना सुलभ अग्रवाल सहित 8 विरूद्ध मुद्दा दायर खबरमा उल्लेख छ। ल्याण्डफिल साइट विहीन बेतामोर, 1 महिनादेखि फोहोर नउड्दा बजारै डंगुर, 21 करोड़को बायो ग्यास प्लान्टबाट उत्पादित ग्यास खेर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न गगन तयार, तर इतर समूह देउबाकै अध्यक्षतामा निर्णय र आयोजनामा पन्ध्र महाधिवेशन हुनुपर्ने अडानमै शीर्षकमा खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउवा पक्षले प्रतिष्ठाको विषय बनाएको माग सम्बोधन गर्न थापा तयार हुनुभएको हो। चौधौं महाधिवेशन निर्वाचित र विशेष महाधिवेशनमा सहभागी नभएका 111 नेतालाई केन्द्रीय समितिमा समायोजन गराउन गत 21 पुससम्म क्रियाशील सदस्यता नवीकरण नगरेकालाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन महाधिवेशनसँग सम्बन्धित क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति, निर्वाचन समिति र अनुशासन समितिमा संस्थापक पक्षको बहुमत हुने गरी इतर पक्षलाई समावेश गराउन र निर्णय सहमतिमा गर्न सभापति थापा तयार हुनुभएको हो। गत आइतबार र सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले आन्तरिक सहमतिको जिम्मा सभापति थापालाई समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै रोकियो शालिग अनावरण शीर्षकको अर्को खबर छ। गत वर्ष 23 र 24 भदौको जेएनजी आन्दोलनमा ज्यान गुमाएका 45 सहितको शालिग तयार भए पनि अनुहार नमिलेका कारण अनावरण रोकिएको छ। त्यस्तै राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई शीर्षकमा पनि खबर प्रकाशित छ।
12: आर्थिक कारोबार दैनिकमा रेट्रोफिट नहुने पुनर्निर्माणको निर्णय गर्न अलमल शीर्षकमा संसद भवन आगजनीको एक वर्ष शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भयो। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन जेएनजी आन्दोलनमा जलेर जस्तो अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ। सरकारले भवनको प्राविधिक अध्ययन गरेर रेट्रोफिट गर्ने तयारी गरेको थियो। रेट्रोफिट भनेको पुरानो वा पहिले बनिसकेको संरचना वा भवनलाई नयाँ प्रविधि, पाटपूर्जा वा सुविधा थप गरेर बलियो र उपयोगी बनाउने काम हो। तर प्राविधिक अध्ययनले रेट्रोफिट गरेर भवन सञ्चालनमा ल्याउन नसकिने देखाएको छ। त्यसपछि भवनलाई भत्काएर पुनर्निर्माण गर्नेमा सरकार अलमलमा देखिएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा चिलिमे सुरुङमा खोजी जारी शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ भने बगर बनेको बजारमा अडिँदैन मन शीर्षकमा वीरेन्द्र ओलीले नुवाकोटको देवीघाट पुगेर लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली संघ यूएले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेको छ। यसको विषयमा बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधारले पनि आलोचना गरेका छन्। युएकी प्रमुखले आगामी साता युरोपेली संसदमा नाबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। डिजिटल उपकरणको बढ़दो प्रयोग, सामाजिक दूरी र कोविड 19 महामारीपछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना बढ़न थालेका छन्। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कक्षा 4 देखि हाई स्कूलसम्मको अन्तिम वर्षसम्मका करिब 39 लाख विद्यार्थीमा गरेको विद्यालय हिंसा सम्बन्धी सर्वेक्षणमा सन् 2026 हिंसाको शिकार हुने विद्यार्थीको दर 2.9% पुगेको अध्ययनले देखाएको छ। यसमा 100 विद्यार्थी मध्ये करिब 3 जनाले विद्यालय हिंसाको अनुभव गरेको समेत अध्ययनले देखाएको हो। र मध्यपूर्वमा तनाव बढ़दै गएका बेलामा यमनका हुती विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा 40 भन्दा बढ़ी हवाई आक्रमण भएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार ती आक्रमणमा यमनका महत्वपूर्ण क्षेत्र सहित धेरै इलाकालाई निशाना बनाइएको छ।
12: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा आज ओमानको सामना गर्दैछ। यो खेल आधिकारिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ। मलेसियामा भइरहेको प्रतियोगिताको अर्को सेमी फाइनलमा यूएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा जारी प्रतियोगिता विजेताले एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ। सबै ठिक भइदिएको भए अहिले नेपाल सुपर लीग एनएसएलको चौथो संस्करण चलिरहेको हुन्थ्यो। जेठमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमै एनएसएलको मिति घोषणा गरिएको थियो। नेपाल सुपर लीग अन्यलमा परेको बारेमा सबिना कार्कीले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुनेछन्। यो सँगै शीर्ष 3 को समीकरण पनि टुंगु लाग्नेछ। आजको पहिलो खेल अन्नपूर्ण र सगरमाथा बीच दिउँसो 1 बजे हुनेछ। यो खेल जितेमा अन्नपूर्ण सिधै फाइनल पुग्नेछ। दोस्रो खेलमा कर्णालीले मधेश वारियर्सको सँग खेल्नेछ भने काठमाण्डु र खपतट फाल्कन्स बीचको तेस्रो खेल पनि आजै हुनेछ। हिजो भएको खेलमा काठमाण्डु रेड्सले कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जीत हात पारेको छ।
1: विपदमा एकअर्कालाई सघाउने नेपाली परम्परा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब विपदमा सहकारीको भावनाको प्रसंग। रसुवाको भोटिकोसीमा आएको बाढ़ीबाट विस्थापित भएकाहरूको पीड़ामा सिन्धुपाल्चोका स्थानीय र विद्यार्थीले मलम लगाउने प्रयास गरेका छन्। आफ्नो घाँस काटेर गाउँले रकम संकलन गरेका छन् भने विद्यार्थीले खाजा खर्चबाट जोगाएको पैसा बाढ़ी प्रभावितका लागि दिएका छन्। विद्यार्थी तथा स्थानीयवासीले विपदमा परेकालाई सहयोग गर्नु आफ्नो दायित्व भएको समेत बताएका छन्।
14: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा भेला भएका स्थानीयवासी प्रशासनिक कामका लागि नभएर रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट विस्थापितहरूको पीड़ामा साथ दिन प्रमुख जिल्ला अधिकारी भेट्न पुगेका हुन्।
15: जोडेको दुई चार पैसा पाए राम्रो हुन्थ्यो भन्ने हाम्रो एउटा कुरो छलफल पनि भयो दाजुभाइसँग। आफ्नो अलुको अनुसार चाहिँ हामीले अलिअलि पारिपिरीहरूलाई मुखमा परोस् हामीले
14: चौतारा साँगा चौगडी
1: विपदमा परेकालाई सहयोग गर्नु आफ्नो दायित्व भएको समेत बताएका छन्।
14: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा भेला भएका स्थानीयवासी प्रशासनिक कामका लागि नभएर रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट विस्थापितहरूको पीड़ा

0: रूपियाँ दिए, कसैले 1,000, केहीले 5,055 रूपियाँसम्म सहयोग गरे। गाउँका 41 घरधुरीबाट जम्मा भएको 85,725 रूपियाँ एकमुष्ट संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको खातामा जम्मा गरिएको हो। अर्का स्थानीय शेरबहादुर खत्री,
1: 2072 सालको भूकम्प पीड़ितमा हामीलाई एकदम रात संसारबाट आएर हामी बच्यौं र अहिले त्यस्तै गरेर विनाशकारी बाढीमा अब बिचल्ली भयो देशै रोको छ। बाँटीको लागि मलमपट्टीको लागि हामी खुशी साथ छिडो कार्यालयमा दिनपर्छ भन्ने उसले आएको हो।
0: 2072 सालको भूकम्पका बेला आफूहरू पनि यस्तै सहयोगको भरमा उठ्न सकेका कारण पनि भोटेकोसी बाढी प्रभावितको सहयोगका लागि यहाँका नागरिक एकजुट भएका हुन्। गिदाने गाउँबाट सहयोग गर्नेहरूमा वृद्ध भत्ता खानेदेखि पेन्सन बुझ्ने र दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउनेसम्म छन्। अर्का स्थानीय बलबहादुर खत्री,
2: श्रम गर्ने, खेती किसानी गर्ने, पेन्सन खाने पनि छौ। 41 जनाबाट हामीले 85,725 रूपियाँ सिडो साहब मार्फत जम्मा गर्दैछौ।
0: गिदाने गाउँले सँगै मानवीय सहयोगमा विद्यार्थी पनि जोडिएका छन्। सिन्धुपाल्चोको पाँच पोखरीमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा बाढ़ी पीड़ितका लागि 54,555 रूपियाँ सहयोग गरेका छन्। मेलम्ची स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,515 रूपियाँ जम्मा गरेका छन्। चौतारा स्थित श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थीले पनि 18,000 रूपियाँ कोषमा दिएका छन्। कृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थी सरस्वती नेपाली,
3: हामी कक्षा 10 को आयोजनामा कक्षा 5 देखि 10 सम्म चाहिँ उहाँहरूको लागि केही सहयोग संकलन गर्ने चाहना अनुसार उहाँको इच्छा अनुसार केही रकमहरू जम्मा गरेका छौ। यहाँहरूले हामीले जस्तै विभिन्न विद्यालयहरूबाट पनि सहयोग गर्नुहोला।
0: गिदाने गाउँदेखि विद्यालयसम्म देखेको यो सहयोगले विपदमा मानवीय संवेदना र सामाजिक एकताको बलियो उदाहरण प्रस्तुत गरेको छ। बलेफी, चौतारा, सांगाचोगढ़ी, बारबिसे, भोटेकोसी र जुगल लगायत स्थानीय तहले पनि बेपत्ता तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन विपद कोषबाट रकम छुट्याएका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चो।
4: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भोटेकोसी बाढ़ी प्रभावितलाई अस्थायी बासको व्यवस्थापनका लागि अध्ययन शुरू। मृत्यु हुनेको संख्या 1369 पुग्यो। अभिभावक गुमाएका 102 बाल बालिका होल्डिङ सेन्टरमा।
4: 2165 पर्ने सिलिण्डर 4,000 सम्म बिक्री गर्दै व्यापारी। नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने।
5: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार। राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई।
4: बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने ईयूको तयारी। दक्षिण कोरियामा विद्यालय हिंसाको दर बढ़दै।
5: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमनसँग खेल्दै। एनबीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुँदै।
4: साझा खबर कन्तीमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रुकै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका मन्त्री, सांसद लगायतका अरू सरोकारवाला निकाय, जसले एआईको तस्विर भिडियो हो या होइन भन्ने नजान्दा नबुझ्दा एआईले बनाएका तस्विर र भिडियोहरू पनि आधिकारिक साँची हो जसरी सार्वजनिक गर्ने क्रम बढ़िराखेको छ। हालैका दिनहरूमा केही भौतिक संरचना भोटिकोसी बाढ़ीपछि बनेको भनेर मन्त्रीहरूले नै सार्वजनिक गरेपछि त्यो भौतिक संरचना साँच्चीकै नबनेको एआईबाट तस्विर सार्वजनिक गरिएको बारेमा विभिन्न तथ्यहरू सार्वजनिक भए। खुल्ला ठाउँ छ, एउटा बेन्चमा 2 व्यक्तिहरू छन् र 1 हातमा पत्रिका छ। शीर्षक छ, गृहमन्त्रीले पोस्ट गरे पुलको एआई निर्मित फोटो र नजिकै रहेका अर्को व्यक्ति केही हात उठाउँदै भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो एआईको विकास साह्रै सजिलो हुँदो रहेछ, बुझ्नुभयो? चित्त नबुझी डिलिट गर्दै भइगयो।
5: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई नीलप्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोको लक्षणहरू। डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने, खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन हुन्नी?
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98450-82997,
6: 98550-10997।
7: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
8: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आज

0: डाउनलोड गर्नुहोस् नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
5: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा व्यवसायको विस्तृत विवरण,
5: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
5: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू। आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
4: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा स्फूर्तिजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढ़ाउने प्रमुख कारक तत्व चुरूट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता स्फूर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढ़ी हुन्छ।
8: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढ़ाउँछ।
4: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
8: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढ़ाउँछ।
7: खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
4: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
7: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
4: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने।
9: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 मा 24 घण्टा सेवा उपलब्ध छ।
4: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
10: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

मंगसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: रेडियो स्पाइनो 89.8 MHz तपाईँ हाम्रो अटुट स्पाइनो।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन। सम्पर्क नम्बर 0656493495।
3: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
8: चैते धानमा नेक ब्लास्टको समस्या।
9: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
10: रोगको लागि अनुकूल मौसम:
9: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
10: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
9: खेतमा पानी जमाइ राख्ने:
10: वेभिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी
9: वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। 8:09 AM

0: त्यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसै गरी बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज समयोगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै राज्यसभाको बैठकमा प्रधानमन्त्री बारेन्द्र शाहले राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2080/81 र 2081/82 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने समेत सम्भावित कार्यसूची छ। प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। राजधानी विभागले राजधानी आवेदन गर्ने सेवाकाहीको संख्यामा फेरि उल्लेख्य बढ़ेको भन्दै आवेदन फारममा उल्लेख्य गरिएको मिति र समयमा मात्र विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। विभागले नयाँ राजधानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीलाई निरन्तर राजधानी सेवा प्रभाव भइरहेको जनाउँदै सेवाग्राहीको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरेको हो। विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढ़ाउन समेत आग्रह गरेको छ। त्यस्तै गएको साउन 14 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ। अत्यावश्यक अवस्था बाहेक सेवाग्राहीलाई नजिकको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा गई राहदानीका लागि आवेदन पेश गर्न विभागले अनुरोध गरेको छ। विभागले राहदानी सेवाग्राहीको व्यवस्थापन तथा सहज रूपमा सेवा प्रदान गर्न सबै सेवाग्राहीलाई समय पालना गर्न समेत आग्रह गरेको छ।
1: हरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ।
2: कान्तिपुरमा 2174 नक्कु कारागारमा 5000

0: तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुर्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
2: नेपाली बहसका साथमा अहिले तयारी चाहन्छौँ इन्टरनेट
3: नेपाली बहसहरू चर्चा गर्न चाहन्छु ज्ञापको अभाव छ तथा सबै नागरिकहरूमा निराशा छाएको छ भनेपछि बाढीले निकै ठुलो विकण्डमा छाएको छ देशको अर्थतन्त्र नाजुक भइरहेको छ शक्तिशाली सरकार छ तर शक्तिशाली सरकारले पनि जनतामा डेलिभरी दिन सकिरहेको छ कि छैन जेन्टी विद्रोहको त्यहाँ भाद्र 23 र 24 को स्थितिलाई हेर्दाखेरि बाबाहरूलाई धर्मगुरूहरूलाई स्टेजमा निम्ति आएर त्यसमा पनि निकै ठुलो विवाद भएको छ जेन्जी आन्दोलनको मकसद यही थियो त जेन्जी अगुवाहरू जेन्जीका आफन्तहरू यतिखेर नाराबाजी गरिरहेका छन् जेन्जी शहीदहरूका शालिकहरू बनाउने क्रममा अनुहार एउटा जेन्जीको अनुहार अर्को यो किसिमका पनि कामहरू भएको देखिएको छ यतिखेर हामी कुराकानी गर्दैछौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता यज्ञमणि देउपानी हामीसँग हुनुहुन्छ देउपानी सर नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
4: धन्यवाद
3: अब जेन्जी विद्रोहको एक वर्ष पूरा भयो त्यसमा 23 र 24 गतेको त्यो काली लाग्दो दिन नेपालका लागि नफर्कियोस् भन्छन् धेरैले निकै ठुलो ताण्डव मचेको थियो तैपनि अब राजनीतिक रूपमा परिवर्तन भयो त्यसको जगबाट तपाईँहरू लगायतका धेरै नेताहरू सांसद बन्नु भएको छ कतिपय मन्त्री बन्नु भएको छ जेन्जी सहितको कार्यक्रम हेरेर तपाईँलाई कस्तो अनुभूति भयो
4: मेरो त यसमा एउटा स्पष्ट दृष्टिकोण के छ भने जेन्जी विद्रोह त्यसलाई हामीले राजनैतिक विद्रोहको रूपमा मान्यता दिनुपर्छ त्यो हो भने आजको अवस्था आएको ठिक छ किनभने राजनीतिक रूपमा त्यो एउटा विद्रोह हो त्यसका कारणले गर्दाखेरि पुरानो राज्य व्यवस्थाका केही आयामहरू समाप्त भएर गए अन्तरिम सरकार बन्यो त्यसको आधारबाट अहिलेको वर्तमान सरकार निर्वाचित भएर आयो र हामी सांसदहरू निर्वाचित भएर आयौँ यसरी यसलाई राजनीतिक रूपमा हेर्ने हो भने त्यो विद्रोहलाई राजनैतिक संज्ञा दिनुपर्छ र त्यहाँ संलग्न भएका व्यक्तिहरूलाई कानुनी रूपमा चाहिँ झन्झट दिएर अहिले पनि अदालतमा सुनामा राख्ने अहिले पनि तपाईँको चाहिँ तारिखमा धाउन लगाउने र त्यही विद्रोहको जगमा कोही संसद मन्त्री हुने कोही त्यही विद्रोहमा समाहित भएका व्यक्तिहरू चाहिँ राज्य सत्ता सञ्चालक हुने भयो भने दोहोरो चरित्र देखिन्छ त्यसो भएकाले यो पहिलो कुरो त जेन्जी विद्रोहलाई नै हामीले हेर्ने दृष्टिकोणमा पहिले स्पष्ट हुनुपर्छ दोस्रो तपाईँले भनेको कुरामा जुन
3: प्रतिवेदनका आधारमा त प्रतिवेदन कार्यान्वयन गर्दाखेरि त यसलाई त कसरी राजनीतिक मान्यता दिएको छ त कारवाहीको सिफारिसै भएको छ नि होइन प्रतिवेदनहरूमा
4: सुन्नुहोस् न राजनीतिक मान्यता चाहिँ कहाँ प्राप्त छ भन्ने कुरा जब जेन्जी विद्रोह पश्चात तत्कालीन सत्ताका व्यक्तिहरू हेलिकप्टरमा चढेर भागे त्यतिखेर देखेर एउटा भ्याकुमको अवस्थामा नेपाली सेना र तत्कालीन जेएनजीहरू बीच भएको एउटा सम्झौता छ, त्यो राजनीतिक दस्तावेज हो। त्यो सम्झौताले राजनीतिक चाहिँ अवस्थिति सिर्जना गर्छ, त्यसैले यसलाई हामीले राजनीतिक रूपमा हेर्नुपर्छ। यदि राजनीतिक रूपमा नहेर्ने हो भने आज त्यही जेएनजी विद्रोहमा संलग्न भएका थिइन् भएका व्यक्तिहरू सांसद मन्त्री भएर चाहिँ सिंहदरबारमा बस्न पाइन्छ त?
3: आधाभन्दा जेएनजीहरू त असन्तुष्ट छन् नि त है केमणी नेउपानेजी, उनीहरू सड़कमा अहिले पनि तपाईँले देखिरहनु भएको छ। त्यो बेला फ्रन्ट लाइनमा देखिएका जेएनजीहरू हाइज्याक भयो आन्दोलन, आन्दोलनको त्यो मकसदै थिएन, गुण्डा राज भयो भनेर चाहिँ कराइरहेछन् नि त होइन? यहाँलाई थाहा छ नि त त्यो कुरा
4: होइन? त्यो केही व्यक्तिहरूले के भन्छन् एउटा कुरा भयो,
3: म्याक्सिमम व्यक्तिहरू
4: केही उमेर समूहका केही व्यक्तिहरू मात्रै होइन, समग्रतामा के हो भने तत्कालीन अवस्थामा तत्कालीन राज्य सत्ता सञ्चालकहरूले देखाएको बर्बरताका उपरमा समग्र नेपाली नागरिकहरूले आफ्नो ठाउँबाट कोही सड़कमा गयो होला, कोही सामाजिक सञ्जाल बन्द भए पनि भएका सामाजिक सञ्जाल मार्फत लाग्यो होला, कोही तपाईँको फिजिकल्ली उपस्थित भएर त्यहाँ संलग्न भयो होला। तर समग्रतामा के थियो भने त्यो जेएनजी विद्रोह भनेको राजनीतिक परिवर्तनको कोसे ढुङ्गा थियो, त्यसलाई राजनीतिक परिवर्तनको कोसे ढुङ्गाको रूपमा हामीले साबित गर्नुपर्छ। यदि त्यो गर्न हामी सक्दैनौ र त्यो चिज होइन भन्छौँ भने र त्यो चाहिँ जेएनजी विद्रोह चाहिँ तपाईँको कोसेको हो, त्यो हाम्रो उद्देश्य त्यो थिएन भन्ने निष्कर्षमा राज्य व्यवस्था नै पुग्छ भने त आज त्यही विद्रोहमा संलग्न भएका व्यक्तिहरू राज्य सत्तामा बस्न पाइन्छ त? त्यसो भए त त्यसमा संलग्न व्यक्तिहरू आज त जसरी कयौं व्यक्तिहरूलाई चाहिँ मुद्दा लागेर आज चाहिँ कोही चाहिँ थुनामा छन् कोही कार्यालयमा छन् त्यसरी नै बस्नु पर्ला नि त। त्यसो भएकाले दोहोरो मापन र दोहोरो चरित्र हुँदैन। तर हामीले के चाहिँ बुझ्नुपर्छ भन्दा जेएनजी विद्रोह भनेको एउटा राजनीतिक व्यवस्थाको परिवर्तनको एउटा अन्तिम बिन्दु थियो, त्यो बिन्दुबाट नयाँ राजनीतिक सिरा चाहिँ सुरु भयो।
3: अनि जेएनजी विद्रोह आएर कहाँनिर सकियो भन्नुहुन्छ भने नि, जस्तो बानेश्वरमा अस्ति एउटा कार्यक्रममा तपाईँले देख्नुभयो नि त, दुईजना धार्मिक गुरुहरूलाई जसको पृष्ठभूमि हेर्नुभयो भने तपाईँलाई राम्रोसँग जाहेर छ होइन? यही थियो त जेएनजी विद्रोहको मकसद, त्यसो भए उहाँहरूलाई नै फ्रन्ट लाइनमा राखेर मन्त्रीहरूलाई चाहिँ पछिल्लो लाइनमा राखेर यो कसले गरे यो आयोजना?
4: अब त्यो कसले आयोजना गर्यो, कसरी आयोजना गर्यो, को व्यक्ति बोलाइयो त्यो मलाई थाहा छैन। मैले पनि समाचार सञ्चार माध्यममा त्यो कार्यक्रम देखेँ। अब नि केही सांसदहरूलाई त त्यहाँ आमन्त्रित पनि गरिएको थिएन, बोलाइएको पनि थिएन, नबोलाइसकेपछि त जाने कुरा पनि भएन, सञ्चार माध्यममा देखेको हो। अब धर्मगुरूहरूलाई अगाडि राखेर गरिएको र उहाँहरूलाई चाहिँ मन्त्रीभन्दा पनि अगाडिको रोमा राखेको देख्दाखेरि चाहिँ लोक पनि लजायो भन्ने कुरा चाहिँ समग्र सञ्चार माध्यममा आज म देख्दैछु र त्यस सन्दर्भमा चाहिँ म पनि गहिरो गरी अध्ययन गर्दैछु।
3: अब यसै विषयलाई लिएर चाहिँ त्यो कार्यक्रमकै विषयलाई लिएर तपाईँलाई राम्रोसँग थाहा छ, तपाईँकै पार्टीका केही नेताहरू बीच पनि वाद प्रतिवाद भएको कुरा त क्लियर हो नि त होइन? क्रान्तिसिका धिताल र सुदन गुरुङ बीच चाहिँ गृहमन्त्री बीच
4: लोकतान्त्रिक पार्टी हो, आफ्ना विचार अभिव्यक्ति राख्ने अधिकार र हक छ।
3: ग्रुपमै विवाद भयो, अब यो त बाहिर हुने कुरा त एउटा होला कि सामाजिक सञ्जालमा लेखिसके पछाडि सुदन गुरुङ खनिए क्रान्तिसिका धितालसँग भन्ने कुरा आयो नि त अहिले भन्नेसँग,
4: त्यो उहाँहरूको चाहिँ व्यक्तिगत टक्राव होला, त्यसलाई हामीले राजनीतिक रूपमा पार्टीको संज्ञा दिनु हुँदैन। तर समग्रतामा चाहिँ के हो भने त्यो जुन अस्ति कार्यक्रम भयो भनिएको छ त्यसको बारेमा मलाई जानकारी छैन। तर के हो भने प्रोटोकल भन्दा बाहिर गएर कार्यक्रमको औचित्यभन्दा बाहिर गएका बाहिरका व्यक्तिहरूलाई प्रवेश गराइयो भने शङ्काको घेराबाट चाहिँ हेर्नुपर्छ।
3: तर त्यहाँ जे भएको थियो आधिकारिक रूपमा धेरैलाई निम्तो पनि थिएन, त्यसो भए होइन? सीमित व्यक्तिहरूलाई निम्तो थियो, सीमित व्यक्तिहरू गए, तपाईँलाई निम्तो आएको थिएन, क्लियर कुरा?
4: मलाई चाहिँ थिएन, अरूको कुरा थाहा छैन, केही सांसदहरूलाई सोद्धा पनि हामीलाई जानकारी छैन भन्नु।
3: तर हिजो सभापतिजीले जुन संसदमा बोल्नु भएको छ, अब यो अनर्गल प्रचारबाजी गर्ने, दुःखमा परेकाहरूलाई चाहिँ झन् हियाउने, झन् गाली गलौज गर्ने, सामाजिक सञ्जालमा जे पाए त्यही लेख्ने, उनीहरूलाई चाहिँ सिधै हाम्रो कार्यकर्ता हो वा कुनै चाहिँ पार्टीको सदस्यता लिएको व्यक्ति हो भने सिधा कारवाही हुन्छ, डन्डा बजारिन्छ भन्नुभएको छ, यो सम्भव छ? कारवाही हुन्छ उनीहरूलाई त्यस्तो गर्नेलाई?
4: कसैले गलत गर्छ, त्यो गलत पनि कस्तो भन्दाखेरि जहाँ आज रसुवा मात्रै होइन समग्र रसुवाको बाढीले देशभरिका चाहिँ तथ्याङ्कले के भन्छ भने दुईटा जिल्ला बाहेक सबै जिल्लाका व्यक्तिहरू त्यहाँ परेका छन्। यस्तो अवस्थामा चाहिँ सामाजिक भएको यो बाढी पहिरोले दिएको चाहिँ जुन जनधनको क्षति छ त्यसलाई हामीले राजनीतिक रूपमा हेर्ने हो र त्यसलाई त मानवीय रूपमा हेर्ने हो। त्यसले यो विषयमा त एउटा टेरिटोरी एउटा देशले मात्रै हेरेका छैन, संसार तपाईँको यसमा चाहिँ सहयोगमा जुटिराखेका बेलामा हामी चाहिँ एक आपसमा राजनीति गर्न थाल्यौँ भने त्यतिखेर पार्टी चुप लागेर बस्छ त बस्दैन।
3: तर अहिले चाहिँ जस्तो हेर्नु न, ग्यासको अभाव छ, जतातै लाइन छ, नागरिकले ग्यास पाएका छैनन्, उद्योग मन्त्रीले हिजो मात्रै भन्नुभएको छ अब उद्योगीका फाता खिच्नुपर्छ, फेरि उद्योगीहरू भन्छन् खै कसरी फाता खिच्छौ हामी हेर्छौँ होइन, कसैले भन्छ खुट्टै भाँचिदिन्छौँ, खै खुट्टा कसरी भाँच्छौ हामी हेर्छौँ, यो के भइरहेको छ? यो कानी र चाहिँ नागरिकले शक्तिशाली सरकारका चाहिँ निरीह मन्त्री चाहिँ किन भइरहेका छन् वा चाहिँ त्यो जानी जानी त्यस्तो भइरहेको छ, किन चाहिँ यो जनताका डेलिभरी र आवश्यकताहरू परिपूर्ति हुन सकिरहेका छैनन्? गेमणीजी,
4: पहिलो कुरो के हो भने प्रत्येक मन्त्रालयले आफ्नो मन्त्रालय सम्हालिसकेपछि आफ्नो क्षेत्राधिकार के हो भन्ने बुझ्नुपर्छ र जति क्षेत्राधिकार भित्र आफू प्रवेश गरिसके पश्चात आफूसँग डाइरेक्ट लाभान्वित अर्थात् आफूले डाइरेक्ट गर्नुपर्ने र त्यसको इन्डाइरेक्ट लाभान्वित समूह समाज अवस्था परिस्थिति के हो भन्ने थाहा पाउनु पर्दछ र जुनसुकै मानेमा पनि त्यो समूह त्यो समाज त्यो परिस्थितिलाई ह्यान्डल गर्न नेतृत्वले सक्नु पर्दछ। यो स्पष्ट हो किनभने जेएनजी विद्रोह पनि त्यसै भएको होइन, नागरिकमा फ्रस्ट्रेसन पनि त्यसै भएको होइन, कुनै पदमा पुगेर मैले सकिनँ तर पनि म पदमै बस्छु भन्ने अधिकार कसैलाई पनि छैन यो देशमा।
3: तर चाहिँ अब मिलाउन सकिएन नि त, नागरिकहरू हेर्नुहोस् त हामीसँग कति फोन आउँछ, सुर्खेतबाट फोन आउँछ, दार्चुलाबाट फोन आउँछ, विकट ठाउँहरूबाट फोन आएर चाहिँ विद्यार्थीहरू बजारमा बस्ने विद्यार्थीहरू होटेलमा खान बाध्य भएका छन्, यसलाई अलिकति व्यवस्थापन गर्न सक्नुपर्ने थियो। ल काठमाडौँमा त बाटोघाटो खराब छ, अलिक काठमाडौँमा अलिकति केही हाहाकार भएको छ, देशका विभिन्न कुना कुनामा हाहाकार छ नि त ग्यासको, यो के भइरहेको छ? यसको बारेमा पार्टीमा विरोध छलफल भएको छैन नागरिकहरूका विषयमा?
4: पार्टीभित्र पार्टीका सांसदहरूले सत्तामा सदनमा उठाउने कुरा उठाइराखेकै छन्
3: हेर्नुहोस्,
4: तर कुरा त्यो होइन। यसको चुरो कुरो के हो भने समस्या एबिसी जुनसुकै बानीमा समाधान गर्नुपर्छ, मैले सकिनँ कोनि के भयो यता भयो यो भयो ऊ भयो भन्ने बानामा अब पनि हाम्रो चाहिँ सरकार हाम्रो राज्य व्यवस्था चुक्यो भने हामी सही ठाउँमा पुग्दैनौँ, किनभने हिजोकाले गर्न सकेनन् भनेर हामी आएको होइन, अनि हामीले पनि गर्न सकिन भनेर हामी चाहिँ कुर्सीमा बस्न मिल्छ मिल्दैन,
3: मन्त्रीले जिम्मा लिनुपर्छ त्यसको होइन, सिधा कुरा मन्त्रालयले जिम्मा लिनु
4: त भने चाहिँ नागरिक कि त भनिदिनु पर्यो यो कारणले तिमीहरूलाई हामी चाहिँ गर्न सक्दैनौ भन्नु पर्यो, कि त तपाईँको चाहिँ गर्न पर्यो क्या ए वा बी भन्ने नाममा फलनाले टेरेन, उद्योगले टेर्न, व्यापारीले टेर्न, यसले टेर्न, रोएँ कराएँ हाथ्यौँ गरेँ भनेर त हुनेवाला छ।
3: तर एउटा कुरा तपाईँले राम्रोसँग थाहा छ नि त गेवालीजी, अहिले चाहिँ पार्टी बीचको पार्टी र सरकारको तादम्यता चाहिँ किन मिलिरहेको छैन, यो किन देखिएन अहिले क्लियर, पार्टी र सरकार एकटिक्का भएर किन अगाडि बढिरहेको छैन, के हो यहाँ मतभेद मत मतान्तरहरू?
4: मिल्नुपर्छ अब सुरुवाती चरणमा, अब हामी 5 महिनादेखि 6 महिनाको पिरियडमा कुद्दैछौँ, अब चाहिँ पार्टी र सरकार, पार्टी संयन्त्र र सरकारका संयन्त्र चाहिँ बिच चाहिँ तादम्यता हुनुपर्छ, मिल्नुपर्छ, पार्टीका सैद्धान्तिक अवधारणालाई सरकार मार्फत हामीले पूरा गर्न सक्नुपर्छ, नागरिकका इच्छा आवश्यकतालाई पूरा गर्नै पर्छ, गर्न सकिएन भने पार्टीले विचार गर्नुपर्छ कुन कुन चाहिँ मन्त्रालयहरूबाट के काम हुन सकेका छैनन् ती कुराको लेखाजोखा राख्नुपर्छ।
3: तर अझै पनि कहिले कहीँ नमिलेको कुरा त क्लियर हो नि त होइन?
4: होइन, नमिलेको कुरा क्लियर भन्दा पनि भर्खर हामीले चाहिँ नयाँ सरकारको चाहिँ गठन गरेर हामीले यो चाहिँ 5-6 महिना चान्चुनको पिरियड हो, यो समयमा कसरी चाहिँ कहाँ कहाँ के समस्या हुन्छ र कहाँ कहाँ समस्या समाधान गर्ने भन्ने कुरालाई भर्थे गर्ने समय पनि हो, हामी धेरै आत्तिनु चाहिँ हुँदैन, किन चाहिँ आत्तिएको हो भन्दा पहिले सरकारहरू 9 महिने र 11 महिने हुन्थे, वर्ष दिन त सरकारका चाहिँ बिनेरू धेरै सरकारहरू गन्तीमा अमलामा नै सीमित रहे, त्यसैले हामी यो आत्तिएको हो, आत्तिनुपर्ने विषय होइन, अहिलेको सरकार 5 वर्षका लागि हो, 5 वर्षको सन्दर्भमा 5 महिना भनेको त्यसको एक कोण मात्रै हो, तर केही न केही तादम्यतामा परपर परेको महसुस नागरिकले गरेको स्वाभाविक हो, त्यो हुन नदिने गरिकन काम गर्नु पनि पार्टीको दायित्व।
3: होइन, अहिले पार्टीभित्र त मतभेदका श्रृङ्खलाहरू त छरपस्टै भइरहेछन् नि त, होइन? सांसदहरूले आफ्ना ओपिनियनहरू त राखिराख्नु भएको छ नि त अहिले पछिल्लो समय, सरकारका मन्त्रीहरूका व्यवहारहरूसँगदेखि लिएर अब गृहमन्त्रीले तपाईँले देख्नुभयो नि त त्यो कार्यक्रम मार्फत चाहिँ फेरि सुध्रिनुहोस् भनेर यो कसलाई धम्क्याएको, कसलाई थर्काएको? सरकारको मन्त्रीले जिम्मेवार ढङ्गले चाहिँ बोल्नु पर्दैन भन्ने खालको आलोचना पनि त खेप्नु पर्यो नि त पार्टीले यतिखेर, छैन र?
4: यस्तो छ, यी कुराहरू उहाँहरूका कतिपय पार्टीभित्र रहेका व्यक्तिगत कुराहरूका सन्दर्भमा गएर म एउटा सांसदको हैसियत टिप्पणी गर्दिन। संस्थागत रूपमा भएका काम, संस्थागत रूपमा भएका समस्या र कुनै चाहिँ व्यक्तिले सम्हालेको मन्त्रालयका कारणले डेलिभरी दिन नसकेको कारण नागरिकमा रहेका वितृष्णा, सैद्धान्तिक रूपमा देशलाई गति दिने विषय चाहिँ मैले छलफलको विषय र तपाईँहरूसँग मैले भन्ने विषय भए। अब उहाँहरूका अरू विषयहरूमा कसको कोसँगको पर्सनल घोषभेद के भयो भन्ने कुरा भयो भने त कुन प्रसङ्गमा भयो, के भयो, किन भयो, कतिपय चिजहरूको हेर्नुहोस् बाहिर देखिने एउटा रूप हुन्छ, त्यसको आन्तरिक रूप अर्कै हुन्छ। त्यसो भएकाले यो विषय के हो भन्ने कुरा चाहिँ उहाँहरूले नै जान्ने कुरा भयो। तर समग्रमा मैले जान्ने कुरा के हो भने पार्टी र सरकार एक ढिक्का भएर हिँड्नुपर्छ। पार्टीका सैद्धान्तिक दृष्टिकोणलाई त सरकारले चाहिँ त्यसलाई दिशा दिनुपर्दछ र कुनै पनि ठाउँमा सरकारका कुनै पनि चाहिँ तपाईँको चाहिँ टायरले काम गर्न सकेन, ती टायर रोकिए, ती टायरमा पम्पचर भयो, त्यो टायरले चाहिँ हावा धान्न सकेन भने टायर परिवर्तन गरेर भए पनि गन्तव्यमा गाडी पुर्याउने काम चाहिँ पार्टीको।
3: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने अब जेएनजी विद्रोहताका भएका कतिपय हिंसाहरू छन् जसमा तोडफोडहरू छन्, आगजनीहरू छन्, सिंहदरबार लगायतका जलेकाहरू छन्, त्यो प्रतिवेदन क्लियरै छ, त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्छ कि पर्दैन? मानव अधिकार आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्छ कि पर्दैन? जेएनजी परिषद गठन गर्ने तत्कालीन बेलाको सरकार, सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेका थियो, यो सरकारले त्यसमा खासै ध्यान दिएको जस्तो पनि देखिँदैन, जेएनजीहरूलाई एक दिक्का बनाउन पनि सकिया छैन, यसमा तपाईँको धारणा के छ?
4: अहिले कार्की आयोगको प्रतिवेदन भन्नुहुन्छ, तर म त के भन्छु भने त्यो 47 सालमा एउटा आयोग गठन गर्यो तत्कालीन अवस्थामा, तत्कालीन राज्य व्यवस्थाले, त्यसको प्रतिवेदन आजसम्म सार्वजनिक भएको छैन, त्यो पनि सार्वजनिक हुनुपर्छ। पछि तपाईँको चाहिँ माओवादी विद्रोह पश्चात शान्ति प्रक्रियामा आइसके पश्चात पनि चाहिँ आयोग गठन भयो, त्यसको पनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ। तराईमा जुन विद्रोह भयो त्यसको सन्दर्भमा पनि छानबिन समिति गठन भयो, त्यसको पनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ। गर्दै गर्दै अहिलेको कार्की आयोगको पनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ। तर नेपालको एउटा राजनीतिक कल्चर कस्तो देखियो भने त्यही समिति गठन हुने, समिति बन्ने अनि त्यसले काम गर्ने, अनि टिओआर बमोजिम गरेको काम बमोजिम सरकारलाई प्रतिवेदन बुझाउने, अनि त्यो सरकारले चाहिँ ती प्रतिवेदन चाहिँ लुकाएर राख्ने जुन स्थिति छ त्यसको चाहिँ ब्रेकडाउन गर्नु।
3: तर अब यो जेएनजी परिषद गठन गर्ने भनेर तत्कालीन बेला सिफारिस भएको कुराको विषयमा के छ तपाईँको? जेएनजी परिषद गठन हुनु पर्दैन, जेएनजीलाई एक ठाउँमा ब्याउनु पर्दैन?
4: ए भाइ, यस्तो हो कि अहिले जति कुरा जति गफ गरे पनि हामीले जेएनजी विद्रोह भएको थिएन भने अहिले हामी सांसद हुन्थ्यौँ र हामी सरकारमा जान सक्थ्यौँ, हामी आजका विभिन्न निर्णयहरू गर्न सक्थ्यौँ भन्दा त सक्दैन थियौँ नि। हो, त्यो जेएनजी विद्रोहमा संलग्न हुने र नहुने दुई खालका व्यक्ति होला। अब व्यक्तिगत रूपमा भन्नुहुन्छ भने जेएनजी विद्रोहमा म संलग्न थिइनँ होला, तर म थिइनँ भन्नुको अर्थ त्यो जगमा बसेर मैले त सांसद त भएँ त, मैले हिजो संसदमा पनि बोले त। जेएनजी विद्रोहलाई राजनीतिक मान्यता नदिने हो भने हामी राजनीतिक रूपमा पद किन धारण गर्या, किन निर्वाचनमा भाग लिया, किन त्यसलाई स्वीकार गर्या, त्यसलाई तपाईँको राजनीतिक मान्यता दिने हो भने त्यो समयमा भएका व्यक्तिहरूलाई आज किन खोरा राख्या अनि हामीले किन झन्डा हल्लाएर हिँड्या? यो त एउटा अहम प्रश्न हो नि। यो देशमा दुईटा कानुन छ, हिजोका दिनमा त हामीले भन्दै आयौँ त, खुलाका लागि एउटा कानुन, गरिब दुखी निमुखाका लागि अर्को कानुन छ यो देशमा अघोषित रूपमा भन्यो, आज पनि त्यही छ त, त्यसले निरन्तरता पाएको हो, यो परिस्थिति हो नि त। त्यसरी नागरिक पुल छ।
3: नेपालीजी, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: धन्यवाद।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानुनका जानकार अधिवक्ता युगम नेपाली आज स्वतन्त्र नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनुहुन्छ।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि, भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो,

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: तारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा तारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000।
3: टाइटल स्पोन्सर टिगो,
4: कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटी,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अवरोड इन्सुरेन्स,
3: यति एयरलाइन,
4: देवालय,
3: पब्लिसिङ पार्टनर पाइन ट्री,
4: इम्प्लिमेन्टिङ पार्टनर कोरोना फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि बारखरी बुक्स एट जीमेल डट कम।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैन कमजोर भइन्छ र, बजारमा जति पनि ताजा तेलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खाला अनि रोगले समात्छ।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो पुष्पादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसाकै धेर लाग्ने।
7: आजकल मेरो भान्सामा नि राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसिए ग्रुपले उत्पादन।
5: राधा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
9: हर विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौँ सबैका लागि। इस होम इन्टरनेट
10: कतिपय अड्किएका मुद्दाहरू

0: कानुन नै नभइकन कमेडीमा राखेर राजनीतिक दबावको आधारमा रोकिएका मुद्दाहरू पनि त्यो बेलामा सुरु भएको थिएन सुरु भएको थिए कतिपय त्यही बेलामा मुद्दामा गयो मानिसहरू समातिए त्यसको न्यायिक टुङ्गो लाग्न कतिपय बाँकी छन् कतिपय लागिसकेका छन् र त्यसपछि सबभन्दा महत्त्वपूर्ण कुरो निर्वाचन भनेको मितिमा नेपालको इतिहासमा सबैभन्दा शान्तिपूर्ण तरिकाबाट एउटा पनि बुथमा निर्वाचन रद्द नभइकन सम्पन्न भयो त्यो त सबै नाको कालखण्डलाई मैले आफ्नो मूल्याङ्कनमा सफल मान्छु र विस्तृत गाउँ भएको मान्छु त्यसपछि फागुन 21 गतेदेखि 23 गतेसम्म एउटा संक्रमण काल रहेको बेलामा पुरानो सरकारले पनि काम गरेन नयाँ सरकार आइसकेका थियौँ 23 गतेपछि उनीहरूले अहिले जुन नयाँ सरकारले काम प्रारम्भ गर्यो त्यो तरिकाले 5.5 महिना 6 महिना पुगेको छैन यो अवधिमा उहाँहरूले देखाएका सङ्केतहरूबाट पर्ने मैले देखेँ किनभने सुशासन कायम गर्नको निमित्त र भ्रष्टाचार नियन्त्रण गर्नको निमित्त उहाँहरूले काम प्रारम्भ गर्नुभएको जस्तो लाग्छ र कतिपय यो अवधिमा जुन सङ्गीतकालीन अवस्था पनि आयो बढेको कारणले त्यसमा राहत पुनस्थापन यो दुईवटा कुराहरूको प्रारम्भिक काम पनि सङ्केत चाहिँ राम्रो देखिन्छ अनि 6 महिनामै परिणाम एकदम कार्यकल्प हुने मुलुकमै कार्यकल्प हुने त्यो कुरा त सम्भव पनि छैन किनभने विगतमा 30 वर्षसम्म विभिन्न दलहरूले सरकार चलाउँदा पनि नआएको परिणाम हामीले 5-5.5 महिनामा सजिलो हुँदैन अहिलेसम्म सरकारका कोही पनि भ्रष्टाचारको काण्डमा लुसिएको अथवा त्यस्तो प्रश्न उठेको छैन यदि कसैको प्रश्न उठेको रहेछ भने अब नेतृत्वको उच्च तहबाट नै त्यसलाई पक्का लगाउने अथवा बचाउने अथवा कारवाही गर्ने काम चाहिँ भएको देखिया छ त्यो चाहिँ पार्टीका सभापतिबाट पनि देखिया छ र प्रधानमन्त्रीबाट पनि देखिया छ अलिकति लोकतन्त्रको मर्म बमाउँदै जुन किसिमले संवाद नागरिकसँग हुनुपर्ने थियो नागरिकका आवाज सुनिनुपर्ने थियो यहाँसम्म कि आफ्नै पार्टीका पनि सदस्यको आवाज सुनिनु पर्ने थियो संसदको आवाज सुनिनु पर्ने थियो त्यसमा चाहिँ सरकारको तिरबाट कमजोरी भएको चाहिँ देखिन्छ त्यो पार्टीभित्रै पनि उहाँहरूमा असन्तोष अहिले चर्किन थालेको छ त्यो चाहिँ त्यो बेलैमा बुझ्नुपर्ने हुन्छ दोस्रो कतिपय मन्त्रीहरूका दुर्गतले गर्दाखेरि यिनीहरू लोकतन्त्रको प्रतिबद्ध छैनन् कि यिनीहरू संवादमा विश्वास गर्दैनन् कि यिनीहरूलाई सबै यिनीहरूले सबैलाई समेटेर अगाडि बढ्दैनन् कि भन्ने आशंका जन्म तपाईँ सुन्नुभएको छ नि कतिपय भाषाहरू खुट्टा भागिदिन्छु पाटा फर्काइदिन्छु तिमीहरूले के बुझेका छौ र हामीले को बुझेका छौँ यी भाषाहरू के छैनन् सरकारी निकायहरूमा राज्यका निकायमा बस्ने मान्छेमा सुन्ने सामर्थ्य हुनुपर्छ र सबै कुराहरू सुन्दाखेरि सबै कुराहरू सही हुँदैन सही हुँदैन र तर्कले तथ्यले खण्डन गर्नु पर्यो यदि सही छन् भने त्यसलाई पालना गरेर सुधार्नु
1: सरकारमा सरकारले अब जेन्जी दिवसको दिन सार्वजनिक विदा पनि दियो होइन भाद्र 23 गते र 23 गतेको कार्यक्रम जुन बानेश्वरमा आयोजना भयो त्यसमा पनि निकै ठुलो असन्तुष्टिहरू सुनिन्थे किनभने 23 गते बिहान मात्रै हामीले पनि धेरै तत्कालीन बेलाका फ्रन्टलाइनर एजेन्जीहरूसँग पनि कुराकानी गरेका छौँ र त्यतिखेर त्यहाँ केही धार्मिक गुरुहरूको विषयलाई जोडेर पनि आलोचनात्मक टिप्पणीहरू भएका छन् राज्यसभाभित्रै पनि यसमा कन्ट्रोभर्सी भएको छ तर जेएनजीको माग मुद्दा मकसद जेएनजीले चाहिँ चाहेको अनुसारले नै यो सरकार वा यी गतिविधिहरू अगाडि भइरहेका छन् त्यतिखेर
0: मेरो विचारमा यो

0: चाहिँ नेपालमा जे बोल्नु हो त्यो बोली पनि एकदम कर्कश होइन एउटा विनयशीलता नेतृत्वमा बसेको मान्छेमा विनयशीलता छ।
1: होइन सुदन गुरुङले त्यही बोल्नुभयो नि त, अझै पनि सुध्रिनुहोस् कसलाई सुध्रिनुहोस् भनेको भनेर उल्टै उहाँमाथि पनि ब्याकफायर भइरहेको छ, ग्रुपमै लफडा परिरहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट पनि क्रान्तिसिंह धिताजीसँग भन्ने खालका विषय पनि आएका छन्। त्यो अलिकति पदमा पुगेपछि, पावरमा पुगेपछि अलिकति शालीनता प्रदर्शन गर्ने, जनताका भावनाहरूलाई समेट्ने, अलिकति आलोचना सुन्न सक्ने धैर्यता क्षमता यो किन भएको छैन अहिलेको सरकार?
0: पार्टीभित्र उहाँले जुन संस्कार सल्लाह सोध्नु भएको छ त्यो संस्कारमा पनि त्यस्तो त्यस्तो चरित्र चाहिँ पतन हुँदै जानुपर्छ। त्यो पार्टी प्रणालीबाटै पतन हुन्छ, त्यो गरेको पार्टीले तपाईँले चलाउनु सक्नु भएन, त्यो पदमा तपाईँ अभिव्यक्त हुनुहुन्न, तपाईँ हट्नु पऱ्यो भनेर गर्नु पनि भएको छ। एकजना एकजना मन्त्री नै हट्नुभयो, पार्टीभित्र पनि कतिपय भूमिका परिवर्तन गरिरहेको छ। अब आशा गरौँ पार्टीले सक्यो होला, किनभने यो दायित्व गरेको पार्टीको हो, पार्टीको हो। प्रधानमन्त्रीले मन्त्री चयन गर्ने भए पनि त्यसमा प्रधानमन्त्रीले पार्टीसँग सल्लाह गरेर सल्लाह गर्ने भने सल्लाह गर्ने परम्परा हुन्छ संसदीय दलमा। यो अमेरिकी लोकतन्त्र होइन जहाँ राष्ट्रपतिको इच्छामा सबै कुराहरू हुने, प्रधानमन्त्रीको इच्छामा सबै कुरा हुन्छ, तर प्रधानमन्त्री आफ्नो दलप्रति पनि त्यसरी उत्तरदायी हुन्छ, संसदप्रति पनि त्यसरी उत्तरदायी हुन्छ। र प्रधानमन्त्रीले स्वेच्छाकारी ढङ्गले दल र संसदलाई अभिव्यक्त गरेर कुनै व्यक्तिलाई नीति दिने अथवा कुनै व्यक्तिलाई असर दिने काम चाहिँ संसदीय व्यवस्थामा हुँदैन, त्यो त सच्याउनु होला, घटना घटेपछि दल सच्याउनु पऱ्यो।
1: र अहिले जस्तो तपाईँले तत्कालीन बेला अन्तरिम सरकारको अर्थमन्त्रीका हैसियतले जुन ढङ्गले आफ्नो पारदर्शिता देखाउनु भएको थियो, तपाईँले जुन तरिकाले चाहिँ आफ्नो हिँड्नु भएको थियो, अहिलेको अर्थतन्त्र र अहिलेका अर्थमन्त्री जुन तपाईँले बाटो एउटा तय गर्नुभएको छ, त्यही बाटो त्यही ट्र्याकमा चाहिँ गएको छ वा चाहिँ यसमा फेरि ड्रास्टिक चेन्जका नाममा चाहिँ यसलाई उथलपुथल पारिएको छ अर्थतन्त्रको कुरा गर्दाखेरि र अर्थ मन्त्रालयको विषयलाई जोड्दाखेरि?
0: अब त्यो बेलामा जुन हिसाबले अर्थतन्त्रलाई गति दिनको निमित्त र आर्थिक वृद्धि कुरा गर्नुको निमित्त सुधारका कामहरू पनि दुईवटा काम गति पनि दिने र सुधार पनि गर्ने दुईवटा काम चाहिँ त्यही स्पिरिटमा अहिलेको अर्थतन्त्र पनि चल्नु भएको छ। उहाँले पनि त्यो सुधारको कामको प्रारम्भ मैले नेतृत्व गरेको आर्थिक सुधार आयोग, त्यसरी आर्थिक सुधार आयोगको प्रतिवेदन सुधारलाई नै कार्यान्वयन गर्न उहाँले प्रारम्भ गर्नुभएको छ। स्पिरिटमा चाहिँ एउटै हो, मैले जुन काम गरेँ उहाँले पनि त्योभन्दा अझै बढी ज्ञानसहित, किनभने उहाँको एक्सपोजर ज्ञान मभन्दा धेरै बढी हो, मेरो अनुभव हो, मैले नेपालको प्रणालीमा धेरै वर्ष काम गरेँ, मेरो अध्ययन र अनुभव बुझेर काम गरेँ, उहाँको चाहिँ धेरै बढी अध्ययन पनि एक्सपोजर छ, उहाँले त्यही हिसाबले काम गर्नुभएको छ। स्पिरिटमा समस्या होइन, कार्यान्वयनमा कतिपय कुराहरू चाहिँ अब मैले धेरै वर्ष त्यही प्रणालीमा काम गरेँ, उनीहरूले मलाई प्रणालीलाई सञ्चालन गर्नु धेरै सजिलो भयो। उहाँ चाहिँ पछि आउनुभयो, प्रणालीमा चिन्नै बाँकी छ, त्यसले गर्दा कार्यान्वयनमा अलिकति समस्या भएको हुनसक्छ, तर पनि त्यस्तो ठुलो समस्या पनि छ। स्पिरिट चाहिँ त्यही नै हो, अगाडि प्रगति गर्ने, नेपाली एउटा भित्रै अवसर सृजना गर्न, वातावरण बनाउने, उन्नत प्रविधिमा नेपालीहरूको पहुँच विस्तार गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्राउने र नेपाललाई एउटा असल लगानीको गन्तव्य बनाउने दिशामा अहिलेको आत्मस्थिति त्यति नै कतिवटा म देख्छु।
1: तर अब यो एक वर्षको बीचको तपाईँले भनिहाल्नुभयो 6 महिने अन्तरिम कार्यकाल र त्यस पछाडिका 5.5 महिना यसलाई फरक फरक कोणबाट त हेर्नुपर्छ, तर अहिलेको धेरै विपत्तिहरू देशले सामना गरिरहनु परेको छ। भर्खरै मात्र तिब्बतबाट आएको त्यत्रो महामारीले चाहिँ निकै ठुलो विनाश गरेको छ देशलाई, कोरोनाको पनि हामीले सामना गर्नै पर्यो, त्यस पछाडि भूकम्पका पनि हामीले सामना गर्नै पर्यो। आजको अर्थतन्त्रको चित्र कस्तो छ र अर्थतन्त्रको हिसाबले जुन यो तपाईँले देशमा देखिराख्नु भएको छ ग्यासको लाइन त्यस्तै अवस्थामा छ, खाद्यान्नमा कालो बजारी छ, बाटाघाटाहरूको अवस्था त्यस्तै छ, ठाउँ ठाउँमा ग्यास नपाएर चाहिँ विद्यार्थीहरू होटेलमा खाना खानु परिराख्ने एउटा परिस्थितिको सिर्जना भएको छ, वैदेशिक रोजगारीको अवस्था अझ लाइन लागेको छ, घर घरमा पासपोर्ट भन्थे पासपोर्टै त्यहाँ लाइन लागेर पनि समयमा नपाउने स्थिति छ। यी यावत कुराहरूलाई हेर्दाखेरि चाहिँ कतै सरकारको ट्र्याक र भनाइ फरक फरक त भएको छैन त पूर्वा चरणजी?
0: होइन, प्रयास र भनाइमा एउटा त केही कुराहरू चाहिँ अब भाइ आफ्नो नियन्त्रणभन्दा बाहिरका घटनाहरूले गर्दाखेरि अर्थतन्त्रमा शिथिलता आएको कुरालाई जुनसुकै सरकार भए पनि जस्तोसुकै सक्षम व्यक्तिहरू पनि करेक्सन गर्ने कुरै हुँदैन। अहिले प्राकृतिक विपद विपत्तिको कारणले जुन सम्पत्तिमा क्षति भयो, अब अनुमान गरिएको मैले सुरुमा 300 अर्ब भनिएको थियो, अहिले 500 अर्बको कुरा आइरहेको छ, त्यो सम्पत्तिमा क्षति त जुनसुकै सरकार जस्तोसुकै सक्षम सरकार भए पनि हुन्थ्यो। त्यसै गरी अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा जस्तै अहिले एलपी ग्यास प्रभाव र पेट्रोलियम पदार्थको मूल्य पनि वृद्धि, यो चाहिँ हाम्रो आफ्नो नियन्त्रण बाहिर भन्दा बाहिरको घटना हो। यो खास गरी विश्वका विभिन्न भागमा जुन किसिमले युद्धहरू भइरहेको छ, इरानमाथि भएको आक्रमण, युक्रेनमाथि भएको आक्रमण, मध्य पूर्वमा भएको चाहिँ युद्ध, यी सबै कुराहरूको परिणामस्वरूप अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला अझै पनि सकिनु सकेका छन्, जसको परिणामस्वरूप हामीले कतिपय वस्तुहरू अपेक्षा गरेभन्दा बढी मूल्य तिर्नु परिरहेको छ। त्यो जुनसुकै सरकार आएको भए पनि त्यो परिस्थिति बहुनु पर्ने हुन्थ्यो। त्यसलाई अलग्याएर हेर्दाखेरि स्थिति त्यस्तो ज्यादै खस्किएको बिग्रेको छैन पहिलो कुरा। दोस्रो, बाहिर जानको निमित्त उहाँले भन्नुभयो नि पासपोर्ट लिनेको सङ्ख्या बढेको छ अथवा बाहिर जाने चाहना तीव्र भएको छ, त्यो चाहिँ चैतपछि दुई तिन महिना घटेको पनि थियो धेरै मानिसहरूमा। अब यो युवाहरूकै सरकार, युवा पुस्ताकै सरकार बनेका हुनाले अब हामीलाई यही अवसर हुन्छ र अथवा हामी आफैले पनि यही अवसर सृजना गर्नलाई बस्नुपर्छ। अब हामी आफै शासक हो, हामी आफै व्यवसायी पनि हो भन्ने हिसाबले त्यस्तो देखिया थियौँ। र अहिले नेपालमा आउने रेमिटेन्सको रकम चाहिँ मान्छे बढी भएको कारणले बढिया होइन, त्यो तलब वृद्धि भएको कारणले अन्तर्राष्ट्रिय स्तरमा पनि छ, नेपालीहरूले क्षमता पनि वृद्धि गर्दै गए, सिप सहित जान थाल्यो, त्यसले गर्दा पहिला पाउने तलब र अहिले पाउने तलब चाहिँ बढिया कारणले पनि रेमिटेन्सको रकम चाहिँ तपाईँले देखिहाल्नुभयो। त्यो इरानलाई आक्रमण गरेपछि पनि हामी यहाँ आउने रेमिटेन्स चाहिँ घटेन, जबकि धेरै मानिसहरूले त्यहाँ आक्रमण भइसकेपछि नेपालीहरू फर्किन्छन्। कुवेतमा, युएमा, साउदी अरबमा इरानले आक्रमण गरिरहेको छ, त्यहाँ बस्ने अवस्था छैन। केही नेपाली हताहत पनि भए युएमा, दुई तिनजना नेपालीहरूलाई त्यो मिसाइल पठाएरबाट घाइते पनि हुनुभयो, दुईजना मृत्यु पनि हुनुभयो। त्यो घटनाबाट पनि हामी कहाँ रेमिटेन्स घट्दैन, किनभने नेपालीहरूले दिने सेवा र प्राप्त गर्ने आमदानी चाहिँ क्रमिक रूपमा खाडी मुलुकमा महत्त्वपूर्ण मानिएको छ र त्यो तलब वृद्धि भएको कारणले रेमिटेन्स गरिरहेको छ। तर त्यसबाट खुसी हामी हुने होइन, खुसी हामी हुने प्रयास के हो भने नेपालभित्रै लगानीको वातावरण बन्यो कि बनेन भन्ने सन्दर्भमा मैले अघि नै भनिहालेँ, जस्तै केही मन्त्रीजीहरूको वचनले गर्दाखेरि पनि व्यावसायिक जगत चाहिँ त्रसित छ, खुट्टा भाँच्छु, पाटा फर्काउँछु, तिमीहरू सबै चोर हौ भन्ने यस्ता भाषाहरूले आक्रोश जुन सडकमा व्यक्त गरिन्छ त्यो सरकारमा गएर व्यक्त गर्ने होइन, उहाँहरूले त्यो परिवर्तन गर्न बाँकी नै छ। सडकमा व्यक्त गरेको आवाजलाई नै उहाँहरूले सरकारमा व्यक्त गर्न लाग्नु हो, त्यसमा सचिन आवश्यक छ। मेरो विचारमा पार्टी पङ्क्तिमा चाहिँ सफलता छ, पार्टीका सभापतिले जुन यो गएको छ महिनाको अवधिमा पब्लिकले बोल्नु भएको छ, त्यसमा कुनै पनि किसिमको असन्तुलित र असंयमित भाषा छैन, ज्यादै सन्तुलित, संयमित र परिपक्व राजनीतिज्ञको भाषा उहाँले बोल्नु भएको छ। अब उहाँले त्यहाँ आफूले जुन भाषा बोल्नु भएको छ त्यही कुरालाई नेतृत्व गरेर सबैलाई त्यही भाषा बोल्न लगाउनु सक्नुहुन्छ।
1: एउटा कुरा के छ भने अब सरकारका मन्त्रीहरू चाहिँ कतिपय रूपमा झुटा पनि बोलिरहेको भन्ने कुरा आएको छ पूर्व अर्थमन्त्रीज्यू, जस्तो हिजो अस्ति मात्रै सुविधा गौतम कानुन मन्त्रीको हैसियतले उहाँले के भन्नुभएको छ भने राष्ट्रिय सभाले विधेयक रोकेको छ, हाम्रो चाहिँ त्यहाँ जनशक्ति छैन, हाम्रा मान्यज्यूहरू छैनन् भन्नुभएको छ होइन। तर अहिलेसम्म कानुन मन्त्रीले झुट बोल्नुभएको, राष्ट्रिय सभाले कुन विधेयक रोक्यो, कहाँनिर असहयोग गर्यो, कुन विधेयक चाहिँ राष्ट्रिय सभामा पठाएको छ जनतालाई, अब यो किनभने नयाँ सोच नयाँ विचार आएका व्यक्तिहरूले त सही के हो गलत के हो स्पष्ट रूपमा जनतालाई बुझाउने ठाउँमा चाहिँ राष्ट्रिय सभाले असहयोग गर्यो भनिदिनु भएछ भन्दा यो झुटको र भ्रमको खेती चाहिँ पोलिटिक्समा यो पुरानै रोग हो होइन त्यसो भए?
0: यो चाहिँ प्राविधिक रूपमा पनि राजनीतिक रूपमा पनि गलत कुरा हो, एकदम अराजनीतिक भाषा हो भने भनेको हो। यस्तो संसदमा सबै आफ्नो दलको मान्छे मात्रै हुँदैन, एउटा दोस्रो आफ्नै दलको मानिसहरू भए पनि नीतिगत बहसमा चित्त नबुझेपछि आफ्नै दलका सदस्यहरूले पनि त्यसमा असहमति जनाउन सक्छन्, त्यो प्रतिनिधि सभा पनि हुनसक्ला, राष्ट्रिय सभा पनि हुनसक्ला। उहाँले राष्ट्रिय सभाको त्यो त्यहाँ गएर बहस गर्नुपर्छ, कुराहरू राख्नुपर्छ भन्ने कुरा बुझ्दै नबुझेकन त्यहाँको त्यसको चरित्र के छ, त्यहाँ त सबै विपक्षी दलका मान्छेहरू मात्र छन्, हाम्रो दलका एकजना पनि छैन भन्ने हिसाबले त्यो राजनीतिक भाषा बोल्नुभयो, त्यो बोल्नु हुँदैन। यदि सरकारले सही प्रस्ताव लिएर गएको छ भने राष्ट्रिय सभाले पनि त बजेट पास गरे, आखिर बजेट त राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सदस्य हुनुहुन्न, सबै अरू पार्टीका सदस्य हुनुहुँदै पनि बजेट ठिक थियो अथवा उहाँले त्यस्तो बुझाउनु पनि पारो भन्नुभयो होइन। सरकारले असल कार्यक्रम नीति लिएर आएको छ भने त राष्ट्रिय सभाका कुनै पनि सदस्यले विरोध नै गर्दैन। अब गर्न नहुने काम गलत ऐन लिएर गइएको छ, विधेयक लिएर गइएको छ भने स्वाभाविक रूपमा राष्ट्रिय सभामा त बहस गर्ने अधिकार त हुन्छ, राष्ट्रिय सभाको अधिकारलाई उनीहरूले प्रयोग गर्दाखेरि होइन हामीलाई असहयोग भयो अथवा त्यहाँ विधेयक पास गर्न दिइएन भन्ने त्यो भाषा राम्रो छैन।
1: तर अहिलेको यो जुन एक किसिमको असन्तुष्टि त अझै पनि छ, सडकमा तपाईँले असन्तुष्टि देखिराख्नु भएको छ, सरकार बनेको देवालबाट नै कतिपय रूपमा माइती घरमा अहिले पनि माइती घर बाँध्नु हुन सकेका स्थिति छैन, यी सबै असन्तुष्टिले समस्यातर्फ धकेलिन्छ कि वा चाहिँ यी सबै कुराहरूलाई चाहिँ सरकारले मिलाएर लैजान सक्छ कि सक्दैन, जाँदा जाँदा यसमा के छ तपाईँको भन्नु अनुभव र सुझाव?
0: नेपाली समाज चाहिँ टाउको पाउँदै गएको छ, हामीले पोहोर सालको दुई दिनको पछि पनि धेरै ठुलो अनिश्चय थियो, नेपालभित्र मात्रै होइन कि नेपाल बाहिर सबै नेपाललाई मन पराउने मानिसहरूले पनि हो नेपाल त अब कसरी माथि कङ्ग्रीहरू उठ्ला भन्ने थियो होइन, हामी सात आठ दिन हामी त्यहाँ कङ्ग्रीहरू उठ्यौँ होइन, हामी आफै सरकार बनायौँ, हामी कसैले बाहिरको सहयोग लिएन, हामी शङ्का गर्छौँ कतिपय पक्षबाट एकदम हाम्रो संस्कृति थियो छैन नेपालमा बाह्य शक्तिले नै गर्यो यसो नै गर्यो, त्यो कुनै शक्तिले गरेको रहेछ भने हामी सरकार थाहा भएन, हामीलाई कुनै शक्तिले यसो गरेर उसो गरेर गरेर कहिले पनि केही भएन, त्यो शक्ति नभएकै हुन्छ, हुँदै नभएको शक्ति होइन अनुमान गरियो, त्यो हामीमा हाम्रो समाज चाहिँ परिपक्वै गएको छ, अब यो समाजमा बेला बेलामा असन्तुष्टि पुग्छन्, त्यो असन्तुष्टि थिएन भने पनि राम्रो होइन, सबै सन्तुष्ट भयो भने पनि तपाईँको कतिपय गल्ती मान्न सक्नु मिल्छ होइन, त्यसमा सुधार सुधार गर्नको निमित्त पनि असन्तुष्टि चाहिन्छ, असन्तुष्टि छ भन्दैमा हामी हात दिन चाहँदैन, र म चाहिँ केमा आशावादी छु भने नेपाली समाजमा नेपाली नेतृत्वमा त्यो शक्ति छ, हाम्रा दलहरूमा पहिला पनि दलका विभिन्न विचारधारा हुँदा पनि अब ती दलका विचार गतिरहेको थिए थिएनन् भन्ने बहसमा हामी प्रवेशमा गर्नु, तर राष्ट्रिय समस्या आउँदाखेरि सबै दलका मानिसहरू सँगै बसेर वार्ता गर्नु संवाद गर्नु त्यो नेपालको ड्युटी हो, यो नेपालको शक्ति हो भनेर बाहिरका दुनियाँभरका मानिसहरूले पनि विदेशका नेतृत्वहरूले भन्ने गरेका छन् होइन, हामी हाम्रो बृहत् शान्ति सङ्घ हामी आफैले गऱ्यौँ, त्यसपछिका सबै किसिमका सहमतिहरू यहाँ आन्तरिक रूपमै गरियो होइन, संविधान सेवा निर्माण भयो, संविधान बन्यो, यो आन्तरिक रूपमै गरिएको त हो नि, त्यो त्यो राजनीतिक वृत्तमा पनि अहिले पनि देखिहाल्नु भयो नि, यो विपद परेको बेलामा विपदलाई राजनीति गर्न हुँदैन, हामी जुनसुकै दल भए पनि सहयोग गर्नुपर्छ भनेर तपाईँको नेपाली काङ्ग्रेसका नेतृत्व नेपाल नेकपाका नेतृत्व माओवादीका सबै नेतृत्व लाग्नु भयो, यो सङ्कट भनेको यो सरकारको मात्रै होइन, यो सङ्कटले यो सरकार बढाएर लिएर गइयो भनेर कसैले भनेको छैन नि, त्यही भएर यो अप्ठ्यारो अवस्थामा मुलुकलाई समीक्षा गरेको कुरामा एकबद्ध हुने र मुलुकको हितको निम्ति काम गर्ने चरित्र नेपाली समाजको छ, त्यो त्यसलाई गौण मान्नु त्यसको त्यसलाई अवमूल्यन गर्नु हुँदैन हाम्रो, त्यही भएर त्यो कारणले गर्दाखेरि म चाहिँ अप्ठ्यारो पर्दैन भन्ने म विश्वास गर्छु।
1: तर सरकार त जाँदा जाँदै सरकार फेसबुकबाट चल्यो भनेर हिजो मात्रै मलाई पूर्व गृहमन्त्री अन्तरिम कालकै तपाईँकै सरकारका गृहमन्त्री ओम प्रकाश अर्यालजीले भन्नुभएको थियो सरकार त सिलिकन भ्यालीबाट चलिरहेछ, यो अलिकति राम्रो भएन, यो हरेक कुराहरू चाहिँ राज्यका यत्र संयन्त्रहरू विङ्सहरू हुँदाहुँदै पनि अर्को देशबाट, फेसबुक त हाम्रो कन्ट्रोलमा छैन तर त्यताबाट सरकार चलाउनु खोजिया छ, यो पटक्कै राम्रो भएन भन्नुभएको थियो, उहाँले असन्तुष्टि जनाउनु भएको थियो, यहाँको भन्नु के छ?
0: होइन, संसारभरि सबैले आफ्ना मूल नीतिहरू सामाजिक सञ्जालमा व्यक्त गर्थ्यो, अरू मुलुकहरू पनि देखिन्छ, देखिहाल्नु भएको छ नि, उहाँले संयुक्त राज्य अमेरिका अब विश्वको प्रमुख महाशक्ति त्यहाँको राष्ट्रपतिजीले सरकारका मूल नीतिहरू सरकारतिरबाट आउनुभन्दा पहिला नै उहाँले आफ्नो एक्समा अथवा उहाँको आफ्नै जुन सामाजिक सञ्जाल छ त्यसमा व्यक्त गर्नुहुन्छ, होइन भारतमा पनि भारतीय प्रधानमन्त्रीले फेसबुकमा एक्समा आफ्ना धारणाहरू सरकारले घोषणा गर्नुभन्दा अगाडि नै व्यक्त गर्नुहुन्छ, त्यो पब्लिकको धारणा बुझ्नको लागि पनि उहाँहरूले गर्ने गर्नुभयो, यो चाहिँ नेपाल मात्रै होइन सबै अन्तर्राष्ट्रिय सम्बन्धको रूपमा पनि जस्तै इजरायलको प्रधानमन्त्रीले गरेको कुनै काम पनि तारिफ गर्नु पऱ्यो भने म देखिरहेको छु भारतीय प्रधानमन्त्रीले यसमा पनि केही लेख्नुहुन्छ, उपायकोले पनि त्यसरी लेख्नुहुन्छ, सामान्य सञ्जालको प्रयोग गर्ने परम्परा छ, अब नियन्त्रित मुलुकहरू खास गरी अब दक्षिण कोरिया म्यानमार चिनमा पनि उच्च नेतृत्वले त्यसको सामान्य सञ्जाल प्रयोग गरेको देखिन्न, अरू लोकतान्त्रिक मुलुकमा सबैतिर सामाजिक सञ्जालको प्रयोग गरेको देखिन्छ, र त्यो नेपालमा प्रयोग गरियो यो अनौठो भयो यो गर्ने काम गरियो भन्ने व्याख्या चाहिँ मैले गर्छु।
1: हस्, पूर्व अर्थमन्त्रीज्यू यहाँको महत्त्वपूर्ण सुझाव र समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: हस्
1: स्वागत, पूर्व अर्थमन्त्री रामेश्वर खनाल आधुनिक श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुन्छ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी हेरौँ, न्यून बिमा शुल्कमा अधिक गुणस्तर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।

0: যতটা বড় ভেতা ও দলবানি
1: नेपाली बहसका साथमा अहिले तयारी चल्छ सबैका लागि
2: इस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। नेपालीहरूले धेरै कुनै कार्यक्रम नेपाली बहसमा प्रस्ताव नेपालीहरूले धेरै कुनै कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ,
3: धन्यवाद। गुड
2: मर्निङ। अब यो भारतमा केही 24 दिनभित्र भएको एक वर्ष पूरा भएको छ। जस्ता फ्ल्याग ब्याक यसो फर्केर हेर्दा मैले जस्ताको सामाजिक सञ्जालमा यहाँले लेख्नु भएको स्टाटस पनि हेरेँ, धेरैलाई यो कालखण्डले दण्डित पनि गरिसकेको छ। तर वर्ष दिन हेर्दाखेरि जस्तालाई रूपान्तरण गरेर शान्ति तरिकाले हुँदैन थियो। यिनै कुराहरूलाई लिएर
3: यो सरकारमा रहेका र दलका साथीहरूले ध्यान दिनुपर्छ भन्ने मेरो आग्रह।
4: दक्षा एउटा चाहिँ अब तपाईँ आफै स्वयं पनि यो देशको प्रधानमन्त्री भइसकेको व्यक्ति हो, राज्यका संवेदनशील अभिलेखहरू संस्थाका भवनहरू जलिरहँदाखेरि राज्य संयन्त्रले संरक्षण गर्न नसकेको कुरा, यसलाई चाहिँ कसरी लिन सकिन्छ? आज चाहिँ धेरै पुरातत्वहरू चाहिँ हाम्रा जले, एक वर्ष भयो, व्यवसायहरू भर्खरै चन्द्रिरहेका छन्, त्यति बेलाका कतिपय रूपमा चाहिँ विचार राख्न पाउने अधिकारको कुरा र आफ्ना माग राख्न पाउने अधिकारको कुरा त क्लियर नै थियो, किनभने भ्रष्टाचार थियो, कुशासन थियो, अरूका कुरा सुन्न नसक्ने एउटा परिस्थिति देशमा डेभलप बन्दै गरेको थियो, फेसबुक सामाजिक सञ्जाल लगायतका प्लेटफर्महरू बन्द गर्ने जुन कुचेष्टा गरियो त्यसमाथिको पनि आवेगात्मक प्रहार नै थियो, तर पनि जुन किसिमको ध्वंस भयो यसमा चाहिँ कसको कमजोरी देख्नुहुन्छ डाक्टर बाजु?
3: हो, यस्तो प्रकारको ध्वंस हेर्न म त एउटा राजनीति अर्थशास्त्र र इतिहासमा रुचि राख्ने विद्यार्थी भएको हुनाले विभिन्न देशका क्रान्तिहरू, फ्रान्सेली क्रान्तिदेखि अङ्ग्रेजी क्रान्तिहरू हुँदै अहिलेसम्मका सबै क्रान्तिहरूको अध्ययन पनि गर्छु। त्यही नै गरी प्रेरणा लिएर नेपालमा नै नयाँ ढङ्गको चाहिँ क्रान्ति गर्नुपर्छ भनेर हामीले 10 वर्ष जनयुद्ध गरेर अन्त्यमा संविधान सभासँग पुर्यायौँ पनि। यो सबैबाट हेर्दा म के देख्छु भने क्रान्ति विग्रह भने चाहिँ नाते तौले जस्तो हुँदैन, त्यहाँ अलिकति अतिवादतिर जान्छन्, कमी कमजोरीहरू हुन्छन्, हत्या हिंसा चाहिँ बढ्छ, त्यो त हो, तर राज्यका प्रमुख अङ्गहरू हुन्छन्, ऐतिहासिक अभिलेखहरू हुन्छन्, त्यसलाई नै नष्ट गर्ने ढङ्गले यस्तो प्रकारको विध्वंस मैले विगतका क्रान्तिहरू एकाचमा यो 19वीं शताब्दीमा अनि फ्रान्सको क्रान्ति आदि हुँदाखेरि चाहिँ अलिअलि भयो जस्तो म पुग्छु, र अन्यत्र कुनै पनि क्रान्ति भएको बेलामा पनि आर्थिक सत्तरी विग्रह भएको बेलामा पनि यस्तो विध्वंस हुँदैन। त्यसैले हामी जहाँ जुन भयो यो चाहिँ सामान्य उत्तेजना मात्रै भएको जस्तो देखिँदैन, त्यसको स्पिड के थियो भन्ने अन्तर्यमा चाहिँ खोल्नुपर्छ र नेपाली जनताले बुझ्नुपर्छ र नयाँ युवा साथीहरू, नयाँ इतिहास बनाउने हो उहाँहरू साथी सफल हुने हो भने त्यो तथ्य बुझेर मात्रै उहाँहरू सफल हुनुहुन्छ, त्यो तथ्य बुझ्नु भएन भने चाहिँ फेरि अहिले सत्तामा भएका साथीहरूलाई गाह्रो हुन्छ। त्यसरी सत्य तथ्य छानबिन गर्नुहोस् भन्ने मेरो आग्रह त्यहाँ हो।
4: अनि अहिले चाहिँ अब जयन्ती दिवस मनाइएको यहाँले पनि देख्नु भएको छ, त्यहाँ पनि अलिकति केही आलोचनात्मक टिप्पणीहरू आएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै पनि वाद प्रतिवादहरू चाहिँ सुरु भएका छन् धर्मगुरुहरूलाई पनि।
5: बिहानको 10 बजे 3 AM।

दर्शकका समेतमा राजकुमारी सदर काठमाडौँतर्फ आउन त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग भइरहेको छ। हेटौडाबाट काठमाडौँतर्फ आउने 14 सिटभन्दा कम क्षमताका सवारी साधनलाई भीमफेदी खुलेखाने सिस्नेरी दक्षिणकाली हुँदै आउजाउ गर्न रूख तोकिएको छ। काठमाडौँबाट हेटौडातर्फ जाने गाडी फर्पिङ फाखेल खुलेखानी भीमफेदी मार्गमा चलेका छन्। सागर पहाडी सडकमा एकैपटक बढेको ट्रक बस तथा अन्य सवारी साधनको चापका कारण यात्रुले लामो समय जाममा बस्नुपर्ने अवस्था छ। यसले नियमित आवागमन मात्र होइन काठमाडौँका लागि अत्यावश्यक वस्तु तथा ग्यास लगायतका सामग्रीको ढुवानी समेत प्रभावित बनाएको छ। त्यसमा भीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात ग्यास खाद्यान्न सहित अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीले यो बाटो प्रयोग गर्दै आएका छन्। करिब 3 घण्टाको हेटौडा काठमाडौँ सड़क यात्रा सवारी चापका कारण अहिले 5 घण्टामा लम्बिएको छ। कांग्रेस सभापति गगन थापा स्याङजा जाँदै हुनुहुन्छ। गत महिना निधन भएका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 45 औं पुण्यकालीमा सहभागी हुन उहाँ आज सभापति थापाको स्वकीय सचिव शंकर कुइकेलका अनुसार थापाले पोखरा र स्याङजाका पार्टी नेता तथा कार्यकर्तासँग भेट्ने कार्यक्रम छन्। उहाँ शुक्रबार काठमाडौँ फर्किने समेत जनाइएको छ। हामीसँग खबर बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि ब्याङ्क खातामा वा 45,000 भन्दा बढी आइएमई ट्रान्सफर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।
1: 25 वर्षदेखि तारा नेपालीको विश्वास
0: आइएमई गरौँ।
2: गोकर्ण ग्यासको सरल भूभाग बढेर नेपाली सदस्यले माग अनुसारकै आपूर्ति भइरहेको दावी गरेको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोविड महामारीका समयमा समेत ग्यास उद्योगीहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। पृथ्वी राजमार्गको कृष्णगिरीमा सड़क अवरुद्ध हुँदा ग्यास बटका बुलेट काठमाडौँ आउन नसकेपछि नेपाल आयल निगमको निर्देशन अनुसार काठमाडौँ, काभ्रे तथा धादिङमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा, पर्सा, चितवन, धर्मशाला, नवलपरासी लगायत ठाउँका उद्योगमा भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ। सड़क विपत्तिको समयमा आम उपभोक्ता र यति ग्यासको अनावश्यक सञ्चय नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न समेत आग्रह गरेको छ। संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा ग्यास अभाव पनि उस्तै छ। लामो समयदेखि चुरिएको ग्यास अभावलाई हाम्रो देशमा परेको विपत्ति देखाउने चुनौती थपेको छ। यही भदौ 14 गते कृष्णगिरीमा सड़क बाँचिँदा पर्याप्त मात्रामा ग्यास बिग्रेको छैन। वैकल्पिक मार्गबाट आएको ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छैन। विद्युत मन्त्रीले विभिन्न कर्मचारीका कारण समस्या भएको दावी गरेकी छन्। संविधान दिवसको अवसर पारेर आउँदो 16 गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ। विभिन्न 6 नयाँ रूटमा 28 रात्रिकालीन बस सञ्चालन हुन लागेको हो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गुलको अध्यक्षतामा हिजो काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्दागिरी नगरपालिका, बुढानीकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, किर्तिपुर नगरपालिका, साझा यातायात तथा सरकारवाला बीच भएको बैठकले रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो। अहिले काठमाडौँ महानगरपालिका, ललितपुर, चन्द्रागिरी नगरपालिका र बुढानीकण्ठ नगरपालिकाको समन्वयमा गएको वैशाख 1 रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। यसलाई विस्तार गर्दै काठमाडौँ उपत्यकाको उत्तर दक्षिण तथा पूर्व पश्चिम क्षेत्रलाई जोड्ने गरी थप रूपमा सेवा सञ्चालन गर्न लागिएको हो। निर्णय अनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म 6, भक्तपुरको जगतदेखि रत्न पार्क हुँदै ठमेल सम्म 6, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रगिरीको नागडुङ्गासम्म 4, कीर्तिपुरदेखि न्युरोट हुँदै नेपाल वायुसेवा निगमसम्म 4 र चक्रपथमा द्विकर्फी सञ्चालन हुने गरी 8 बस परिचालन गरिनेछ। चक्रपथमा रात्रिकालीन बस सेवा सञ्चालन भएपछि यात्रु एक ठाउँमा बस परिवर्तन गरेर काठमाडौँ विभिन्न क्षेत्रमा पुग्न सक्नेछ। यसरी यात्रा गर्दा अधिकतम 80 भाडा लाग्ने व्यवस्था गरिएको छ। विदेशमा यात्रुबाट फेरिमा सेवा बन्द हुँदा 5 मृत्यु भएको छ भने 87 अक्ष सम्पर्क गरिएको छ। विदेशको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटक क्षेत्रको कोरोन तर्फका दिएको आग लागि भएको हो। जहाजमा 117 यात्री र 17 चालक दलका सदस्य गरेको 134 सभा थिए। कोष्टका अनुसार फेरि कोरोनको मसिन लगाउनबाट करिब 2.2 किलोमिटर उत्तर पूर्वी सम्बन्धित क्षेत्रमा पुग्दा आग लागि भएको थियो। घटनास्थल मुख्य भूमिबाट तुलनात्मक रूपमा नजिक भएकाले उद्धार गरिएका तयारीसँगै तत्कालै नजिकैको उद्धार केन्द्रमा लगिएको छ। उद्धार गरिएका मध्ये 88 यात्री र 4 चालक दलका सदस्य रहेका छन्। उनीहरूसँग विस्तृत जानकारी लिन बाँकी रहेको कोष्टका घटनाको छ। आग लागेको कारण भने अहिलेसम्म खुलेको छैन। मृतका व्यक्तिको संख्या कोषका उद्धार अभियान अघि बढ्दै जाँदा परिवर्तन हुन सक्ने कोषकारले जनाएको छ। हाउसको काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 साउथका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट त्यसका प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्।

0: विकास दूरसंचार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
2: चैते धानमा नेट ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। उद्योग मन्त्री यादवको राजीनामा सम्बन्धी खबरबाट, उद्योग मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष आज राजीनामा बुझाउनुभएका उहाँका संचार संयोजक कमल चौलागाईले जानकारी दिनुभएको छ। मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। उहाँको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यानाकर्षण गराएका थिए। आज बिहान बुधबार बिहान उद्योग समिति बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले भन्नुभएको थियो, अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन उहाँले भन्नुभएको थियो। उहाँ त्यतिमै मात्र रोकिनु भएको थिएन, उहाँले हाल संचालनमा रहेका 58 ग्यास उद्योगको लाइसेन्स खारिज गर्नुपर्ने सम्म बताउनु भएको थियो। देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, 2 मात्रै भए पुग्छ उहाँले भन्नुभएको थियो। यति बेला काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार भएको छ। उपभोक्ताहरू एउटा सिलिण्डर ग्यास पाउन रात दिन लाइनमा बस्न बाध्य भएका छन् भने अर्कोतिर ग्यास पाइहाले पनि 2060 रूपियाँ पर्ने ग्यासलाई 3000 रूपियाँसम्म तिर्न बाध्य भएका छन्। नेपाल आयल निगम र उद्योग मन्त्रालय आफैले पालै पालो ग्यास आइरहेको तथ्याङ्क सार्वजनिक गर्छन्, तर सरकारले अनलाइनमा सार्वजनिक गर्ने तथ्याङ्क जस्तो छैन बजारको अवस्था। उपभोक्ता भने घण्टौं लाइन बस्दा पनि ग्यास पाउँदैनन्, संसदीय समितिमा मन्त्रीले भन्नुभएको थियो। सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालले गेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको सिंह अस्पताल अगाडि गेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको छ भने अस्पतालले घटनामा छानबिन गरी दोषीलाई कार्यवाही गर्ने जनाएको छ। आज अस्पतालले विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरी दोषी देखिएका व्यक्तिलाई कार्यवाही गर्ने जनाएको हो। अस्पतालको गेटमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै संवेदनशील र गम्भीर विषय भएकाले अस्पताल प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ विज्ञप्तिमा भनिएको छ। घटनाको वास्तविक तथ्य पत्ता लगाउन अस्पतालले निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढ़ाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानून तथा नियम बमोजिम आवश्यक कार्यवाही गर्ने अस्पतालले प्रतिबद्धता व्यक्त गरेको छ। यस्तै अस्पतालले सम्बन्धित निकायबाट बाह्य छानबिन समिति गठन भएमा समेत अस्पताल त्यस समितिलाई आवश्यक सम्पूर्ण सूचना कागजात र सहयोग उपलब्ध गराउन समेत भनेको छ। बुधबार राति 2 बजे 30 वर्षीय बबिता आफ्नासहित अस्पताल जानुभएको थियो। अस्पताल पुग्दा उहाँलाई सुत्केरी व्यथा लागेको थियो। अस्पताल पुगेपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गरी प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उहाँसँग आवश्यक जाँच सम्बन्धी कुनै रिपोर्ट नभएकाले अति आवश्यक जाँच गर्न सुझाव दिएको थियो। त्यसपछि बबिता र उनका कुरो अस्पतालले उपलब्ध गराएको सयमा नभएको भन्दै अस्पतालले जनाएको छ।

0: सड़कमै महिलाले बच्चा जन्माएको घटना आज संसदमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रपाका सांसद खगेन्द्र कर्णले राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसदमा उठाउनु भएको हो। उहाँका अनुसार सुत्केरी व्यथा लागेपछि महिला अस्पताल जानुभएको थियो, तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन। महिलासँग 2500 मात्रै रहेकाले भर्ना गर्न नपाएको उहाँले बताउनुभयो। राजविराज नगरपालिका 14 पटसाई बस्ने हरिराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएकै कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उहाँले संसदमा बताउनु भएको छ र यो विषयमा सांसद कर्णले सरकारसँग जवाब पनि माग गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकोशी नदीको बाढ़ीमा बेपत्ता भएकाहरूको घर परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले सम्पर्कविनहरूमध्ये आधिकारिक सूचना उपलब्ध गराउन सरकारले ध्यान आकर्षण गराउनु भएको हो। सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखेर परिवारजनलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु, सांसद बुढाले भन्नुभएको छ। उहाँले भोटेकोशी बाढ़ीबाट आफ्नो गृह जिल्ला डोल्पालाई प्रत्यक्ष रूपमा छोएको बताउनु भएको छ। सांसद बुढाका अनुसार डोल्पा घरमै रसुवामा काम गर्दै आएका व्यक्तिहरू बाढ़ीपछि केही सम्पर्कविहीन भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहकवर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुम्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 16601111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल 12,43,33,10,041 मौजदा छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 बैंकमा 9,14,39,98,503 मौजदा छ। यस्तै कोषका 2 बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदा जोड्दा कोषको कुल रकम 12,43,33,10,041 पुगेको कार्यालयले जनाएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले विपद व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनस्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। कंग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको दलहरूको बैठकले सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले जानकारी। सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यान आकर्षण गराउने निर्णय भएको उहाँले बताउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ। नेपाल प्रहरीले आर्थिक वर्ष 2081-82 आत्महत्या सम्बन्धी 6,852 घटना दर्ता भएको जनाएको छ। आर्थिक वर्ष 2080-81 7,221 आत्महत्याबाट मृत्यु भएको तथ्याङ्क आयोगले सार्वजनिक गरेको छ। सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्य लक्ष्मी क्याम्पस गेटमै खाना पकाएका छन्। अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले आज क्याम्पस गेटमा दाउरामा भात र गुन्द्रुक आलू पकाएर खाएका हुन्। बजारमा ग्यासको अभावले जनजीवन प्रभावित भएपछि कतिपय विद्यार्थी पढ़ाई छाडेर लाइनमा बस्न थालेका छन्। कतिको डेरामा खाना पाक्न छाडेको छ र कतिपय विद्यार्थीले आफूहरू चाउचाउ बिस्कुटको भरमा बाँच्नु परेको गुनासो गरेका। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्सन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। उत्तर कोरियाली नेता किम जोङ उनले देशको 78 स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कार्यवाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रूस युक्रेन युद्धमा प्याङगोङको सैन्य सहयोगप्रति समर्थन जनाएका छन्। बुधबार आयोजित एक कार्यक्रममा किमले विदेशमा तैनात उत्तर कोरियाली सेनाका कमाण्ड तथा सैनिक प्रति विशेष कृतज्ञता र गहिरो सम्मान व्यक्त गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ। यता निर्वाचित रूसी विपक्षी नेता इलिया आसिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ़ दल युनाइटेड रसिया विरूद्ध मतदान गर्न युद्धविरोधी रूसी नागरिकलाई आह्वान गरेका छन्। यासिनले सेप्टेम्बर 20 दिउँसो युद्धविरोधी नागरिकलाई मतदान केन्द्रमा एकै समयमा पुगेर सत्तारूढ़ दल विरूद्ध मतदान गर्न आग्रह गरेका हुन्। अब खेल खबरको पालो भएको छ। नेपाल एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा नेपालले ओमानलाई 87 रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछाएको ओमान 18.1 ओभरमा 60 रनमै अल आउट भयो। उसका लागि जतिन्दर सिंहले 25 तथा जितेन रमानले 13 रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई दुई विकेट लिएका थिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल 45.4 ओभरमा 147 रनमा अल आउट भएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। ग्यास उद्योगीको पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन भन्ने अभिव्यक्ति दिनुभएकी उद्योग मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामापछि रुँदै मन्त्रालयबाट विदा। सप्तरीमा सड़कमै महिलाले बच्चा जन्माएको घटना संसदमा उठ्यो। अस्पताल गेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य सामान्य घटनाको छानबिन हुँदै। रसुवाबाड़ीमा बेपत्ताहरूको आधिकारिक सूचना दिन संसदमा माग। संसदीय विशेष समिति गठनबारे सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलको निर्णय। उत्तर कोरियाली नेता किम जोङद्वारा विदेशी मोर्चामा खटिएका कोरियाली सैनिकको प्रशंसा। युद्ध विरोधी रूसी नागरिकलाई पुटिनको दल विरूद्ध मतदान गर्न रूसी विपक्षी नेता एसिनको आह्वान। र दिपेन्द्रको अलराउण्डर प्रदर्शनमा ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा। जितसँगै नेपालले अब उपाधिका लागि युएसँग खेल्ने। फाइनल खेल शनिबार हुने।
3: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो IRS 4 PM।
2: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईँ हाम्रो अटुट साइनो।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
8: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोको लक्षणहरू: डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेदी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
9: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
8: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
10: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय चितवन।
11: चैते धानमा नेक ब्लास्टको समस्या:
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
11: रोगको लागि अनुकूल मौसम:
8: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
11: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
8: खेतमा पानी जमाइराख्ने,
11: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
8: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
12: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
13: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
12: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
13: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
12: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
13: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
14: सम्पर्क नम्बर 9845-82997
12: 9850-10997
15: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
16: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
17: हो र
16: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
17: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
16: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
17: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
16: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
18: नेपाल सरकार विज्ञापन बोर्ड

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले

0: Thank you.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: बादल भन्दा माथि कति राम्रो सुन्नु मलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुऱ्याइदिन्छ र

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो। इट्स 6 पीएम।

0: बच्चा जन्माएको घटना संसद समय पुग्यो, आमा र बच्चाको स्वास्थ्य सामान्य।
1: राष्ट्रिय सभाबारे आफैले दिएको अभिव्यक्ति बारे कानून मन्त्री गौतमको प्रष्टीकरण। पार्टी एकताका लागि असै नरम हुन तयार रहेको गगन थापाको भनाई। संसदीय विशेष समिति गठनबारे सरकारको ध्यान आकर्षण गराउने विपक्षी दलको निर्णय।
0: गाजामा इजरायली आक्रमण, एकै परिवारका चारजनाको मृत्यु। इरान अमेरिका तनाव चुनिँदा इन्धनको मूल्यमा चर्को वृद्धि। तेहरानद्वारा तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो।
1: र ओमानमा हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा। जितसँगै नेपालले अब उपाधिका लागि युएसँग खेल्ने। फाइनल खेल शनिबार हुने।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाक हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राधा च्याउ त साँच्चीकै च्याउको राधे रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नयाँ उद्योग मन्त्रीको शपथ आजै हुँदै सम्बन्धी खबरबाट। संसारी चारबाट निर्वाचित राष्ट्रपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सिफारिश हुनुभएको छ। उहाँको सिफारिश पत्र राष्ट्रपति कार्यालय शीतल निवासमा पुगिसकेको छ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले मन्त्रीको नियुक्त गर्ने व्यवस्था छ। सोही अनुसार प्रधानमन्त्री बालन शाहले उहाँलाई आज मात्रै रिक्त भएको मन्त्री पदपूर्तिका लागि सिफारिश गर्नुभएको हो। आजै मात्रै गौरी यादवले मन्त्री पदबाट राजीनामा दिनु भएको हो। राष्ट्रपति कार्यालयका अनुसार उहाँको पद तथा गोपनीयताको शपथ पनि अहिले केही बेरमा हुँदैछ। उद्योग मन्त्री गौरी कुमारी यादवले आज दिउँसो पदबाट राजीनामा दिनुभयो। मन्त्री यादवले हिजो संसदीय समितिमा ग्यास उद्योगीलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो र अहिले देशभर चरम ग्यासको अभाव भइरहेको अवस्थामा उहाँले आज राजीनामा दिनु परेको हो।
0: सरकारले यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ, 33 मोटरेबल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73,34,29,60,000 रूपियाँ खर्च लाग्ने देखिएको छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट धादिङ गोर्खा र चितवन गरी 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन 18 विद्यालय 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1,03,54,09,00,000 रूपियाँ बजेट आवश्यक छ। यसैगरी व्यापार व्यवसाय बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनरुत्थानका लागि 50,77,49,00,000 रूपियाँ लाग्ने आकलन गरिएको छ। उत्पादन क्षेत्र अन्तर्गत 1,806 हेक्टर कृषि बाली 17 बैंक शाखा र 4,800 व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन्।
1: नेपाललाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना अन्तर्गतको हानि तथा जोखिम सम्बोधन कोषले आज जवाब पठाएको छ। 10 भदौको रसुवा बारीमा जलवायु परिवर्तन कारक भएको भन्दै नेपालले आपतकालीन रकम उपलब्ध गराउन माग राखेर 15 भदौमा पत्राचार गरेको थियो। हानि तथा जोखिम सम्बोधन कोषले बोर्डलाई नेपालले पठाएको पत्रको जवाब 1 हप्तापछि प्राप्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। बोर्डले 24 भदौमा पठाएको जवाब नेपालले तत्काल सहयोगको अनुरोधलाई यथासम्भव छिटो सम्बोधन गर्न बोर्डसँग छलफल तथा समन्वय भइरहेको उल्लेख छ। कोषका सदस्यद्वय क्यामिला मिनर्भा र जर्ज ओस्टिनले पठाएको पत्रमा भनिएको छ, यस क्रममा हाम्रो प्रतिक्रिया यथासम्भव शीघ्र र अर्थपूर्ण बनाउन हानि तथा जोखिम सम्बोधन कोषका विद्यमान कार्यदेश संरचना ढाँचा नीति तथा कार्यविधिको सीमाभित्र रहेर विभिन्न विकल्पबारे विचार गर्न हामी बोर्डलाई सिफारिश गर्छौं भनिएको छ।
0: सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जाँदै हुनुहुन्छ। प्रधानमन्त्री शाह असोज 6 गते अमेरिका प्रस्थान गर्ने तालिका छ।
1: नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकसी नदीको बाढ़ीमा बेपत्ता भएकाको घर परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले सम्पर्क विहीनबारे आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बाढ़ीले ध्वस्त बनाएका संरचना पुननिर्माणमा तत्कालै पहल थाल्नुपर्नेमा राजसभा सांसद विपिन आचार्यले जोड़ दिनुभयो।
8: म घरबाट महाराजगंज र नक्साल घाटबाट नै हुँदै यो गरिमामै सदनमा आउँछु। भदौ 24 को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ। तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै व्यवहारिसे देख्छु। यो पालिको बजेट नै नयाँ संसद हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु। राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसदकै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुननिर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने, के नीतिगत र व्यवहारिक कमजोरीहरू छन् त्यो पत्ता लगाऊ र यो पुननिर्माणको गतिलाई चाहिँ बढाऊ बिफोर इट्स टू लेट। थ्याङ्क यू।
0: चोखोपोद्धार कोषमा हाल 12,43,33,10,041 मूलदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्यांकमा 9,14,39,98,503 मूलदात छ। त्यस्तै कोषका 2 ब्यांकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौल्दा जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,33,10,041 पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार भदौ 25 गते मात्रै नेपाली तर्फ 17,25,69,675 अमेरिकी डलर तर्फ 2,74,062 थप संकलन भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो।
1: र सपा सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभाको बैठकमा सरकार प्रधानमन्त्रीको सचिवालय र मन्त्रीका शैलीप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। उहाँले अहिलेसम्मका सरकारका गतिविधिमाथि प्रश्न गर्दै यही शैलीमा अगाडि बढ़े सरकारको नाश हुने चेतावनी दिनुभयो। उहाँले प्रधानमन्त्रीको सचिवालयले दिएको धाक धम्कीप्रति आपत्ति जनाउनु भएको छ। सचिवालयले गरेका कामप्रति गम्भीर खुलासा गर्नु भएको छ। मलाई लाग्दैन कि उहाँ सल्लाहकार सायद हार्वर्ड अक्सफोर्ड क्याम्ब्रिज पढ़ेका हुन्। सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ तर सरकारको केन्द्र जुवागल बनेको छ। हुक्कुमी शासन चलिरहेको छ। अमरेश सिंहको भनाइ छ।
9: पत्रकारहरू पुगिनुहोला, सांसदहरू पुगिनुहोला, त्यहाँ जुवागलमा मेरो गल्ती होला कि बर्मजियाको पेरा लिएर म पुगिनुहोला। म पत्रकारहरू पुगिनुहोला, सांसदहरू पुगिनुहोला कि म कहिले पनि गुटमा विश्वास गर्दिन, म पार्टीमा विश्वास गर्छु। फेरि कहिले पनि अथोरिटी विदाउट एकाउन्टेबिलिटी साह्रै डेन्जर हुन्छ। मेरो शिर शर्मबाट निहुरेको एउटा जासुसी संस्थालाई भेट्नलाई सल्लाहकार लुकेर जान्छ, राज्यको ढुक्टीबाट तल भत्ता मन्त्री जस्तो यो खान्छ। म त्यो सल्लाहकार भएको भए टाउको फाडेर टाइसुट लगाएर म त्रिभुवन एयरपोर्टबाट दिल्ली एयरपोर्टमा झर्थे, वार्ता गर्थे, प्रधानमन्त्रीलाई सुनाउँथे। लुकेर के कुरा भयो, कम्तीमा हामी संसद सदस्य पनि थाहा पाएको भए अलिकति अनुभूत हुन्थ्यो। त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन, त्यो गएको हो। यदि भन्यो भने म भनिदिन्छु, लीला प्यालेसको दिल्लीको लीला प्यालेसको सेकेन्ड फ्लोरमा बसेको हो, किनकि म दिल्लीमै पढेको हो, मलाई थाहा छ लीला प्यालेस होटल कहाँ हो। सेकेन्ड फ्लोरमा रूम रूम नम्बर त अलि त्यति गोप्य भन्नु हुँदैन, तर होटल समेत भनिदिएँ। सल्लाहकारले कुनै पनि कार्य अधिकार दिएको छैन। रात दिन कर्मचारी त्यहाँ जान्छ, बेइज्जत भएर आउँछ। प्रहरी प्रमुखहरू सशस्त्र प्रमुखहरू रोएर आउँछ। यही बाढीमा रसुवाको बाढीमा यदि सुरुदेखि नै सशस्त्र नेपाल पुलिस कोअर्डिनेसन गरेको भए यति क्षति हुन्थेन। सुरुमा विदेशीलाई आह्वान गरेको भए यति क्षति हुन्थेन।
1: सांसद सिंहले गौरी कुमारी यादवले पहिले नै उद्योग मन्त्रीबाट राजीनामा दिनुपर्ने धारणा राख्नुभयो। सदनमा बोल्दै उहाँले यादवलाई पक्राउ गर्न प्रहरी परिचालन भएकै दिन राजीनामा दिनुपर्ने बताउनु भएको हो।
9: हिमाल पहाड़ तराईलाई समान रूपले हेर्न चाहेको छ। हाम्रो सभापतिको सन्देश पनि त्यही, म त्यही बुझेर यो पार्टीमा लागे। तर मधेसीलाई प्रहार शुरूदेखि भइरहेछ। यो गौरी कुमार मान्य गौरी कुमारी यादव त्यो दिन राजीनामा दिनुपर्थ्यो जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीका अधिकार हुन्छ, जति बेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्नु उहाँले चित बुझेन भने, किनकि सबै अधिकार प्रधानमन्त्री। तर प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई अरेस्ट गर्ने, या सचिवालयले पठाउँछन्। यो सचिवालय र सचिवालयको केही साथीहरूको कुरा सुन्दाखेरि म आफै झस्तङ हुन्छु कि म कुन देशको सांसद हो। यो देशको सांसद त्यसो व्यवस्था गर्छ, गुण्डा शैलीमा शासन गर्नुपर्छ, यो उहाँको कोट एन्ड कोट भन्दैछु। यो पनि संविधानले परिकल्पना गरेका छैन। म तपाईँलाई बताउँछु, म त्यो पनि मन्त्री सुरुमै मन्त्री मैले डिनाइ किन गरेँ, मलाई आभास भइरहेको थियो जो पीड़ा, किनकि म एउटा समुदायको पनि नेता, एउटा भूगोलको पनि नेता, एउटा पार्टीको पनि नेता हो, म राष्ट्रवा पार्टीको नेता हो।
0: प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले विपद व्यवस्थापन, राहत उद्धार, खोजी र पुनस्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। कांग्रेस संसदीय दलको कार्य सिंहदरबारमा आज बसेको दलहरूको बैठकले सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले जानकारी दिनुभयो। सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यान आकर्षण गराउने निर्णय भएको उहाँले बताउनुभयो। विपद व्यवस्थापनसित जोड़िएका काममा सहयोग गर्न, राहत उद्धार, खोज र पुनस्थापना जस्ता विषयहरूमा सरकारलाई सहयोग गर्न र सरकारका तहबाट भए गरेका कामहरूको निगरानी, अनुगमन, निरीक्षण, थप सुझाव र हाम्रो आफ्नो पनि सक्रियताका लागि संसदीय विशेष समिति गठन गर्ने हामीले माग गरेका थियौं। उहाँले थप्नुभयो, अहिलेसम्म पनि गठन नभएको सन्दर्भमा हाम्रो मागलाई निरन्तर अघि बढ़ाउने र विशेष समिति गठन गर्ने विषयमा सरकारसँग ध्यान आकर्षित गर्ने संसदमा आवाज उठाउने निर्णय गरेका छौं। बैठकले हालसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमी कमजोरी देखिएको निष्कर्ष निकालेको अरियालले जानकारी दिनुभयो। हामीसँग अस्पतालबाट गर्भवती महिला निकालिएको बारे मन्त्रालयले मागे स्पष्टीकरण लगायतका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सोच। एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण माग गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो कुराको जानकारी दिनुभएको छ। घटनाप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको उहाँको भनाइ छ। उक्त घटनालाई मन्त्रालयले निकै गम्भीरतापूर्वक लिएको र सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइसकेको उहाँको भनाइ छ। छानबिनका क्रममा स्वास्थ्यकर्मी वा अस्पताल प्रशासनको तर्फबाट कुनै प्रकारको गल्ती लापरवाही देखिएमा सम्बन्धित जो कोहीलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गरिने मन्त्री मेहताले चेतावनी दिनुभयो। प्रत्येक नागरिकले स्वास्थ्य संस्था पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने नर्सकी अधिकार रहेको स्मरण गराउँदै उहाँले भन्नुभयो, अस्पताल पुगेकी गर्भवती महिलाले समयमै भर्ना र उपचार नपाएर अस्पताल परिसरबाटै खुला ठाउँमा बच्चा जन्माउनु परेको भिडियो र समाचार अहिले सार्वजनिक भएको छ र चौतर्फी आलोचना भइरहेको छ। सड़कमै महिलाले बच्चा जन्माएको घटना आज संसदमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसदमा उठाउनु भएको हो।
3: आज म सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको अत्यन्तै संवेदनशील र गम्भीर घटनाप्रति यस गरिमामै सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका गरीब, विपन्न, असहायता, निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसा केन्द्र हो। तर यही अस्पताल आर्थिक अभावका कारण एक गर्भवती महिलाले अस्पतालको गेट बाहिर सड़कमै शिशु जन्माउनु परेको, यसले हाम्रो स्वास्थ्य प्रणालीमा के कस्तो कमजोरीहरू छ, स्वास्थ्य प्रणालीका कारणले सप्तरीका गरीब, पीड़ित, दलित महिलाहरूको अवस्था के कस्तो छ, यसको चित्रण गरिएको छ। एउटा महिला पैसाको अभावको कारणले चाहिँ अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनु परेको छ। हामी चाहिँ स्वास्थ्यमा ठूला ठूला कुरा गरेर बसिरहेका छौं। म सभामुख महोदय मार्फत मान्य मन्त्रीज्यूलाई ध्यान आकर्षण गराउन चाहन्छु कि सप्तरीमा भएको घटनाको सत्य तथ्य विवरण संसद समक्ष आएर जानकारी गराउनु हुनेछ भन्दै म आफ्नो यही टुङ्ग्याउँछु। धन्यवाद।
4: शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल नियुक्त हुनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँ सहित सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो। उहाँ नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ। त्यस्तै आजकी मन्त्री परिषद बैठकले दुई कर्मचारीलाई सचिव पदमा भरुवा गरेको छ। लोकसेवा आयोगको सिफारिशमा वरिष्ठताको आधारमा विनोद कुमार र उत्तर कुमार खत्री नेपाल सरकारको सचिव पदमा भरुवा हुनुभएको छ।
2: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले आफ्नो अभिव्यक्तिलाई लिएर सांसदहरूको भावनामा चोट पुगेको भन्दै स्पष्टीकरण दिनुभएको हो। जेएनजी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिनुभएको थियो।
4: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताउनु भएको छ। कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको 45 दिनको पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई मजबूत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारीपूर्वक अगाडि बढ़ने बताउनुभयो। पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु, उहाँले भन्नुभयो। नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्नेछ। त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु। विपदको समय सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाले बताउनुभयो।
2: यसै गरी नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ। निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि 7 वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन संयोजक तोक्नु भएको हो। जस अनुसार कोशी प्रदेशमा दिल्ली बहादुर कार्की, मधेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल र गण्डकीमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिइएको छ। लुम्बिनीमा दीपक कुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य, सुदूरपश्चिममा गंगाराम उपाध्यायलाई संयोजक तोके समितिका संयोजक खड्काले जानकारी दिनुभयो।
4: राष्ट्रिय मानवाधिकार आयोगले आत्महत्या रोकथाम तथा मानवाधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ। नेपाल प्रहरीले आर्थिक वर्ष 2081-82 आत्महत्या सम्बन्धी 6852 घटना दर्ता भएको जनाएको छ। आर्थिक वर्ष 80-81 7221 जनाको आत्महत्याबाट मृत्यु भएको तथ्याङ्क आयोगले सार्वजनिक गरेको छ। हामीसँग शेयर बजारका सबै सूचक घटे लगायतका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: सर एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. शेयर बजारका सबै सूचक आज घटे. बजार परिसूचक नेप्से 13.85 अङ्क घटेको छ. अघिल्लो दिन पनि नेप्से 15.73 अङ्कले घटेको थियो. आजको कारोबारपछि नेप्से 2531 अङ्कमा कायम भएको छ. कारोबार रकम घटेको छ. अघिल्लो दिन 4.19 अर्ब कारोबार भएकामा आज 3.69 अर्ब भयो. 69 कम्पनीको मूल्य बढ़दा 201 घट्यो भने 8 स्थिर रह्यो. उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै 1.14% घट्यो. अरू समूहको गिरावट दर 1% भन्दा कम रह्यो.
3: अब विदेशका खबर. गाँजामा आज भएको इजरायली आक्रमणमा 2 बच्चा सहित एउटै परिवारका 4 जनाको मृत्यु भएको प्यालेस्टाइनी अस्पताल र सुरक्षा अधिकारीहरूले बताएका छन्। उत्तरी गाजापट्टीको बेत लाहिया परियोजना क्षेत्रमा इजरायली आक्रमणले एउटा घरमा प्रहार गरेपछि अहमद परिवारका 4 जना सदस्यको शव टुक्रामा फेला पारेको जनाइएको छ। गाजा शहरको अल सिफा अस्पतालका अधिकारीले 12 र 8 वर्षका बच्चाको शवको पहिचान भइसकेको बताएका छन्।
2: इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने 1 दर्जन भन्दा बढ़ी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव सर्किदो. तेलको मूल्य प्रतिब्यारेल 100 रूपियाँ अमेरिकी डलर भन्दा माथि पुगेको छ. तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो गो जोन क्षेत्र विस्तार गरेको छ.
3: अब खेल खबर. नेपाल एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ. आज सम्पन्न खेलमा नेपालले ओमानलाई 87 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो. नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमान 18.1 ओभरमा 60 रनमै अल आउट भयो. ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीले 3-3 तथा ललित राजवंशी र रोहित पौडेलले 2-2 विकेट लिए. त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बाइमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल 45.4 ओभरमा 147 रनमै अल आउट भयो. नेपाललाई लज्जास्पद स्कोरबाट बचाउन दिपेन्द्र सिंह एरीले 51 तथा बसिर अहमदले 47 रनको योगदान दिए. अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन्. जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ. युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ. फाइनल खेल शनिबार हुनेछ. उपाधि जित्ने टोलीले 2027 बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउनेछ. जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक.
2: बाढ़ी पश्चातको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ चाहिने सरकारको आकलन. संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्बन्धी हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ. प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत.
3: सप्तरीमा अस्पतालबाट गर्भवती महिला निकालिएको बारे मन्त्रालयले माग्यो स्पष्टीकरण. छानबिन टोली परिचालन. सड़कमै बच्चा जन्माएको घटना संसदसम्मै पुग्यो. आमा र बच्चाको स्वास्थ्य सामान्य.
2: राष्ट्रिय सभाबारे आफैले दिएको अभिव्यक्तिबारे कानून मन्त्री गौतमको प्रस्तुतिकरण. पार्टी एकताका लागि अझै नरम हुन तयार रहेको गगन थापाको भनाई. संसदीय विशेष समिति गठनबारे सरकारको ध्यान आकर्षण गराउने विपक्षी दलको निर्णय.
3: गाजामा इजरायली आक्रमण, एकै परिवारका 4 जनाको मृत्यु. इरान अमेरिका तनाव चुनिँदा इन्धनको मूल्यमा चर्को वृद्धि. तेहरानद्वारा तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो.
2: र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा. जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्ने. फाइनल खेल शनिबार हुने. हवस् त, नेपाली खबर अहिलेलाई यति नै. बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं. बिदा दिनुहोस्. नमस्कार.

तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।

रेडियो साइन 89.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM

0: हाम्रो स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
5: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँग संवाद प्रस्तुत गर्दैछौ। विशेषतः धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव, त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका बारेमा साथी सन्तोषी रावल सांसद कडेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
6: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्।

0: घर पुरिया छन् त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। चार पाँच सय चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
1: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
0: बारीमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ, अब त्यहाँ त्यो ठाउँबाट उठ्नु पर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
1: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
0: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन, अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
1: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
0: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेका छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, दार्जिलिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन, अहिलेको गाडी रोकिएको स्थिति छ, तीन महिना चार महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
1: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
0: त्यही हो चाहिँ दार्जिलिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत यता आयो पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
1: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ, अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
0: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन, अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
1: बोलेको कुराहरू त्यहाँ
0: बोल्न होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
1: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा गचगच आउने त तपाईँलाई हो नि त जनताले, होइन, जनता सामु चाहिँ तपाईँले यी कुराहरू कसरी?
0: होइन, जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ अब यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ, त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटअफमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ, त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
1: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
0: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अहिले त होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी उवारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू उवारी छन्, तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो। मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भयो मन्त्री परिषद बैठकबाट। प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात रहेको जानकारी दिइएको छ। रसुवाको भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने देखिएको छ। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूले माग गरेका छन्। अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिले निर्देशन दिएको छ। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग गरिएको छ र नेपाल ईएससीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भयो। ओमान सेमी फाइनलमा पराजित भएको छ अनि अन्नपूर्ण एनभीएलको फाइनलमा प्रवेश गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: अहिले रातिको 8 बज्यो। It's 8 p.m.

डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले भीममा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिन्छु भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
2: लिन्छु मात्र होइन भदभटी रिकन्डिसन एन्ड ओल्सोबाट लिइहाल न मैले त त्यहीँबाट लिएको अहिलेसम्म राम्रै चलिरहेछ
1: ए हो र म पनि त्यहीँ जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
1: प्राइटर अमित परसाई भदभदी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 9855582751 नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ
4: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
1: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिँडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
4: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने
1: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दूध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
4: मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने
1: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने
4: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 मा 24 घण्टा सेवा उपलब्ध छ
1: बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विश्वविद्यालय अनुदान आयोगबाट TAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
5: कलेजका विशेषताहरू
6: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
6: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
7: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी
8: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9845082997,
2: 9855109997।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855524454, 9855524454। इमेल lok.logic2@gmail.com।
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
11: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
1: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
11: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
1: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस, चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 9845054946।
12: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
13: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
14: रेडियो

0: योजनामा जारी पछिल्लो उद्धार प्रयासबारे सैनिक प्रवक्ता भन्छन्, अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृह युद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देब जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाड़ी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड़ मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, व्यापी महँगी भोग्न गइरहेका छौं। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साथीदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपियन केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याज दर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याज दर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देब जलमार्ग भएर इन्धन आपूर्ति हुनेबारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टरडामको उक्त फेरीमा 100 जना भन्दा बढ़ी यात्रु र 17 जना चालक दलको सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चीनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइँदैछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजपक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिस्ट की श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोड़ा अटे यानसारालाई सन् 2018 जेल पठाएको थियो। तर एक वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरूद्ध तनाव बढ़ाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईलाई स्वागत छ। ठूलो विध्वंस मच्चाएको भदौ 10 गतेको बाढ़ी पछिको पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता अनुभएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। क्षतिको द्रुत तथा आवश्यकता आकलन आईडीएमए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
2: कन्स्ट्रक्सनको फिल्डमा लङटर्ममा त 7 खर्ब भन्दा बढ़ी छ र पूर्वाधार विकासको लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग त्यति प्राप्त छैन। हामीले विभिन्न स्रोतबाट बिताउनै पर्ने हुन्छ, विकास सहायतासँग पनि अनुरोध गर्नुपर्ने हुन्छ। कतिपयको प्रतिबद्धता पनि आएको छ, आउन त अब विस्तारै प्लस हुँदै जान्छ।
0: दुई चरणमा पुननिर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड़ लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले अनाएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन्, विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।

0: ट्रिटमेन्ट भएन राति त पाइपहरू घोडा यस्तोसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एन्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनली भन्न सक्छौँ. तर करिब करिब 22-23 पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिएको छ. यसमा केही वास्तवमा पछि पिँढीमा गर्दा त केही थप गर्छ फरक पर्ने त हुन्छ.
1: बाहिरबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ. प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्. तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ. सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ. जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
2: विशेष गरी चिलिमे हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ. यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ. मुख्य गरी यो टनेलको बाहिरको जुन खुला भाग छ त्यो ज्यादै नै कमी भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठुलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झारन सक्ने अवस्था छ. त्यसले गर्दाखेरि च्याप्रु बेसीबाट उत्तर टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ. यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन बाटो तयार भइसकेको अवस्था छ. अब हेभी इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी ताकिरहेको अवस्था छ. त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटरसम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ.
1: भनेको ठुलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो. त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि त्यसपछि खोल्न पनि त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो.
2: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ. टनेल त्यो भागलाई चाहिँ खुला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ.
1: जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी?
2: करिब 250 मिटर भित्र छिर्न पर्ने चाहिँ अवस्था छ. त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ.
1: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ? अरू जलविद्युत आयोजनाहरूबाट
2: विशेष गरी यो जुन 3A हामीले 2 जनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ. 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ. त्यसै गरी यो लाङताङ र रसअगाडि हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ.
1: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक थिए राजाराम बस्नेत. तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. अब लाग्ने नुवाकोट हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। सुरुमा कमला रिमाल।
3: अब राहत छ, अब जति पनि आइराखेको छ पाइराखेको छ होल्डिङ सेन्टरमा. अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहतमा अलिकति हुन्थ्यो जस्तो लाग्छ हामीलाई. हामीले त्यो पनि भनिराखेका छौँ है. म 9 नम्बर वडा कार्यालय नै हो, मेरो घर नजिकै पर्छ. त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जनाएको छ. दिदीको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेछ. पीड़ितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है.
1: बाढीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती।
4: अलिकति केही राहत भएको छ. बिजुली र इन्टरनेटको सुविधा नै छ, ट्विन घरको व्यवस्था छ, झल्लेमु पुल चाँडै नै बन्दैछ. रोडहरू अहिले पनि बनिसकेको छैन, अब अझ कहि समय लाग्छ बन्नलाई. मान्छेहरू हिँड्ने गोरेडहरू पनि छ. होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ. अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ, एकदम चरम अभाव छ. अनि लामखुट्टेको पनि त्यस्तै छ, किनभने फोहोर मैला जताचुटै भएर यो भाइरल ज्वरो रुगाखोकीहरू अलि तीव्र नै छ.
1: नुवाकोटका बासिन्दाको त्यो पीड़ापछि लाग्यो रसुवा जहाँका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यसै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए।
5: अनि टुरिज्म र अन्तर्राष्ट्रिय नागा यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाकतलामा बसेर केही गरेर आफ्नो परिवार जनहरूसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडेर बस्नुभएको थियो। हाइड्रो पावर त्यही थियो। टुरिज्मको विषय धेरै जस्तो अब मान सोभर जाने बाटो त्यहाँबाट होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ नै भइहाल्यो। त्यसपछि लाङकाङ जाने पनि त्यहीँबाट भइहाल्यो। अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडी सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाल्यो। त्यसले गर्दा रसुवाको कमसेकम ती जनशक्तिहरू 90% हामीले आज घुमाएको अवस्था हो, मिसिङ भइरहेको अवस्था हो। रसुवालाई यो बाढीले चाहिँ कमसेकम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ। भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले, सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरा छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो, सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो र छोरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु।
6: त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिठली छेउको मार्ग, त्यो अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला, बाहिरका मान्छे कति थियो होला?
5: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1800 छ स्थानीय साथीहरू सूचकको निवेदनका आधारमा। कस्तो भएको छ भने तपाईँको गोसाइकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ, त्यहाँ लोकल रेकर्ड हुने कुरा हुँदैन। को यता मुख गर्यो को यता मुख गर्यो भने दौडिरहेको हुन्छ। अहिलेसम्मको 1849 त्यसमा 10 चाहिँ सनासत भएको छ। यो त रसुवाको मात्र नेट कुरा गर्दैछु। बाहिर विभिन्न नागरिकहरू विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गर्दा मिसिङ भएको नै 4000+ हाम्रो रिसेन्ट डेटा लास्टमा भएको हामीलाई सूचना पाएको न्युज आएको सबै मिसिङ भएको नै 4000-6000 छ। र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन, कतिपय चाहिँ नुवाकोटको ढुङ्गे भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसाइकुण्ड जान हिँडेका मान्छे, मानसोभर जान हिँडेका मान्छे, नाका जान हिँडेका मान्छे कतिले वासआउट गरेर लिएर गयो त्यो त इमेजिन गर्न सकिँदैन। प्राइभेट भेहिकलको भयो त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ त्यहाँ। कतिपय कुराहरू चाहिँ कसो स्थानीयले यो घरमा को छ, यो घरमा कतिजना बसेको छ भने माइन्युटली हेर्ने कुरा साथीहरू बिस्तारै पङ्गिँदै हुनुहुन्छ। अब हाम्रो विविध जो जो जे जे धर्म अन्य भए पनि अब जुन कुराहरू गर्नुभयो यी कुराहरूले सबैजना आफ्नो आफ्नो कुरामा रहनु भयो।
6: सबै परिवारै बेपत्ता भयो, सम्पर्क दिनुभएको परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने, छिमेकीको थाहा नहुने यो धेरै अझै पनि प्रष्ट तस्विर आउँछ। यो स्थानीयकै हकमा कति समय लाग्ला, किनकि जनप्रतिनिधिहरू पनि अब यो यसमा पीड़ामा पर्नु भएको छ, त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि।
5: 5 गाउँपालिका मात्रै 2 गाउँपालिकाको कार्यालय नै छैन। कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ, सुरक्षाकर्मीको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ, जति बच्चाछन् रेस्क्यु गर्ने र तथ्याङ्कहरू लिनेपट्टि लागिएको छ।
1: उनी थिए रसुवाका सांसद मोहन आचार्य प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा एउटा छोटो प्रसंग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो। हवस्, त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्राउ हुनसकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यतिबेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्।

0: पहिलो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।